सार्वजनिक निकायले स्वदेशी वस्तु खपत गर्न सकेका छैनन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने निर्देशिका 2081 अनुसार सरकारी निकायले तोकिएका वस्तुहरू स्वदेशीले खरिद गर्नुपर्छ। खरिद गर्नुपर्ने वस्तुहरूमा काठबाट निर्मित फर्निचर, प्लाइवुड, बेत तथा बाँसबाट निर्मित सामान, अमृतसो तथा निगालोबाट तयार भएका सामान, गलैँचा, कार्पेट, बुनेको कार्पेट, तौलिया, तन्ना, पर्दा, मेट्रेस, इपी रोल, पेटर, फोम, सिरानी लगायत अन्य फर्निसिङका सामान, टेबल पोस्ट वा म्याट, गमला, टिम्याट, मैन बत्ती, सरसफाइमा प्रयोग हुने झोल तथा केमिकल, टोयलेट बाथरूम तथा झ्याल ढोका क्लिनर, फिनेल, डस्टबिन, बाटा, बाल्टी, माग, टोयलेट पेपर, पुष्पमाला, फुलका बोट बिरुवा तथा अन्य बोट बिरुवा खरिद गर्नुपर्ने जनाइएको छ। तर सार्वजनिक निकायलाई स्वदेशी वस्तु उपलब्ध गराउन चाहने उत्पादकले स्वदेशी वस्तुको नाम, परिणाम, खुद्रा तथा थोक बिक्री मूल्यको उत्पत्तिको प्रमाणपत्र, उत्पादनको गुणस्तर र मापदण्ड लगायत स्पेसिफिकेसन संलग्न गरी उक्त विद्युतीय पोर्टलमा सूचीकृत गराउनुपर्ने हुन्छ। तर निर्देशिका बनेको 2 वर्ष भइसक्दा पनि त्यसमा उल्लेख भए अनुसार विद्युतीय पोर्टल नबनेको जनाइएको छ। सरकारी निकायले स्वदेशी वस्तु खपत गर्नुपर्ने नियम कार्यान्वयनमा उदासीनता शीर्षकमा आर्थिक अभियानमा यो खबर छ।

2026 को अवसरमा CGTV-ले ल्याएको छ 3+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप CGTV, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले भएका सचिवहरूलाई अतिरिक्त समूहमा जगेडामा थन्काएर चार महत्वपूर्ण निकायमा सचिव दरबन्दीका पत्र खाली राखेको छ। गत जेठ 22 गतेको मन्त्री परिषदको बैठकको निर्णयबाट पाँच सचिवहरू भने जिम्मेवारीविहीन रूपमा अतिरिक्त समूहमा राखिएका छन्।
2: जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती सम्बन्धी मुद्दामा राजधानी दैनिकका तत्कालीन सम्पादक सरोज मिश्रलाई चार महिना कैद र 1,000 रुपैयाँ जरिवाना हुने फैसला गरेको छ। वादीलाई पुगेको क्षतिका लागि सम्पादक मिश्र र राजधानी दैनिक पत्रिकाबाट थप 2,50,000 रुपैयाँका दरले क्षतिपूर्ति भराउने ठहर पनि अदालतले गरेको छ।
1: संयुक्त अरब इमिरेट्स र साउदी अरबमा गरेर 144 जना नेपाली बन्दीले आम माफी पाएका छन्। सरकारले युएमा विभिन्न कारणले फरक फरक ठाउँमा कैद सजाय भोगिरहेका 111 नेपाली बन्दीलाई आम माफी दिएको जनाइएको छ।
2: औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले 966 वटा स्टार्टअप परियोजनालाई सहुलियत कर्जाका लागि सिफारिस गरेको छ। स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम अन्तर्गत प्रतिष्ठानले सातै प्रदेशका विभिन्न स्थानमा आयोजना गरेको प्रस्तुतिकरण र विस्तृत मूल्याङ्कनपछि अन्तिम स्टार्टअप परियोजनाको सूची सार्वजनिक गरेको हो।
1: हरेक नागरिकलाई स्वस्थ जीवनशैली अर्थात् आरोग्यता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको नागरिक आरोग्य कार्यक्रम कार्यान्वयन आलटालमा चलेको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका अनुसार यो कार्यक्रम सबै निकाय इमान्दार नहुँदा कार्यक्रम उद्देश्य अलपत्र परेको। सरकारले हरेक नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन 2076 सालदेखि यो कार्यक्रम सुरु गरेको थियो।
2: डिजिटल ब्याङ्किङ मार्फत हुने फिसिङ र स्क्याम जस्ता अनलाइन ठगीका घटना बढ़िरहेका बेला ग्लोबल आईएमई ब्याङ्क लिमिटेडले ग्राहकको नेक्सेफ सुरक्षित राख्न अत्याधुनिक फ्रड रेसिलियन्ट सुरक्षा प्रणाली सञ्चालनमा ल्याएको छ। यस प्रणाली मार्फत ग्राहकले मोबाइल ब्याङ्किङको एप लगानी नगरी नै केही सेकेण्डभित्र आफ्नो ब्याङ्क खाता ब्लक गर्न सक्नेछन्।
1: नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको समायोजन गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रुपियाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले बुधबारदेखि नै लागू हुने गरी आन्तरिक तर्फको हवाई भाडा समायोजन गरेको हो। आयल निगमको असार 16 गतेको निर्णय अनुसार हवाई इन्धनको साबिकको प्रति लिटर मूल्य 269 रुपियाँबाट 40 रुपियाँले घटेर प्रति लिटर 229 रुपियाँ कायम गरेसँगै प्राधिकरणले संशोधित हवाई भाडा कार्यान्वयनमा ल्याउन एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाललाई निर्देशन दिएको छ। समायोजन मूल्य अनुसार सबैभन्दा बढी काठमाडौँ धनगढी उडानको इन्धन शुल्क 1,565 रुपियाँ घटाएर 8,955 रुपियाँ कायम गरिएको छ।
2: नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक मुकेश डङ्गोलले विमानको संख्या नथप्दासम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न नसकिने बताएका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले विमानस्थल विस्तारसँगै वायुसेवाको क्षमता पनि समानान्तर रूपमा नबढाउँदासम्म नियमित उडान सम्भव नहुने बताए।
1: अब शेयर बजार। लगातार 7 कारोबार दिन घटेको बजार बुधबार बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार निप्से परिसूचक 44.59 अङ्क अर्थात 1.70% बढेर 2652.93 अङ्कमा कायम भएको छ।

मनोरञ्जन सहित मात्र रु 999 मै डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच हर्मुज जलमार्गमा जहाजहरूको आवागमन व्यवस्थापन तथा दीर्घकालीन युद्ध विराम सुनिश्चित गर्ने विषयमा बुधबार कतारको दोहामा प्रत्यक्ष वार्ता भएको छ। वार्ताबारे प्रत्यक्ष जानकारी भएका एक स्रोत र एक इरानी अधिकारीले अन्तर्राष्ट्रिय संचार माध्यम रोइटर्ससँग यसको पुष्टि गरेका हुन्।
2: अब खेल खबर। विश्वकप फुटबल 2026 इंग्ल्याण्ड एक ठूलो अपमानजनक हारबाट जोगिएको छ। बुधबार राति भएको खेलमा अमेरिकाको एटलान्टामा अन्तिम 32 खेलमा कप्तान ह्यारी किनले अन्तिम समयमा 2 गोल गरेपछि इंग्ल्याण्डले डीआर कङ्गोलाई हराउँदै प्रतियोगिताको अन्तिम 16 स्थान सुरक्षित गरेको छ। त्यस्तै अहिले अमेरिका र बोस्निया बीचको खेल शुरू भइसकेको छ। बोस्निया एण्ड हर्जगोभिनाको यात्रा भने निकै उतार चढावले भरिएको छ। समूह बीको पहिलो खेलमा क्यानाडासँग 2-1 बराबरी खेलेको बोस्निया दोस्रो खेलमा स्विजरल्याण्डसँग 4-1 हारेको थियो भने अमेरिका भने घरेलु दर्शकको ठूलो दबाव र अपेक्षा रहेको छ अमेरिकामाथि। तर नकआउट चरणको खेल एकै खेलबाट निर्णय हुने भएकाले ड्रागन्स उपनामले चिनिने बोस्नियाली टोली अमेरिकाको योजना बिगार्दै आफ्नो ऐतिहासिक यात्रालाई अझ अघि बढाउने दाउमा छ।
1: अब विचार विश्लेषणको पालो। ऊर्जादेखि एआई अर्थतन्त्रसम्म नेपाल शीर्षकमा दीपक रौनियारको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सरकारले एआई र डेटा पूर्वाधारलाई केवल सूचना प्रविधि विषयका रूपमा होइन ऊर्जा उद्योग वित्त शिक्षा सुरक्षा र डिजिटल शासनसँग जोडिएको राष्ट्रिय पूर्वाधारका रूपमा हेर्नुपर्छ। स्पष्ट डेटा शासन पारदर्शी नियमन भरपर्दो कनेक्टिभिटी ऊर्जा आपूर्तिको पूर्वानुमेयता लगानी मैत्री वातावरण प्राविधिक जनशक्ति विकास र सार्वजनिक निजी सहकार्य आवश्यक छ। स्वच्छ ऊर्जा प्राकृतिक वातावरण र बढ्दो डिजिटल आवश्यकता यसका महत्वपूर्ण आधार हुन् तर ती आधारलाई अवसरमा बदल्न स्पष्ट सोच जिम्मेवार नीति संस्थागत क्षमता र चरणबद्ध कार्यान्वयन आवश्यक छ।
2: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: FM 101.9।
1: हेलो हाय ओ साथी तिमी कता हिडेको
2: हाय म आज गयाको ड्रेस सबिनेको
1: किन के पाइन्छ र त्यहाँ
2: त्यहाँ त स्पोर्ट तथा स्कुलको सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा
4: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुंगाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना मोबाइल नम्बर 9846545090 र 9855503060 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9861220437
5: अहिले बिहानको 6 बज्यो

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 18 गते बिहीबार, जुलाई 2 तारिक सन् 2026, नेपाल सम्बत 1146 असार कृष्ण पक्षको द्वितीय तिथि, विश्व खेलकुद पत्रकार दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: हुम्लाको स्याडा गाउँमा पहिलो पटक गाडी पुग्यो। इन्धनको मूल्य घटेसँगै बन्द रहेका पेट्रोल पम्प खोल्न सरकारको ताकेता। बागमतीमा समस्याग्रस्त सहकारीबाट बचत फिर्ता सुरु गरिने।
1: चालु आर्थिक वर्ष सकिन 12 दिन बाँकी, सरकारलाई 5.35 खर्ब खर्च गर्नुपर्ने चुनौती। समयमै बजेट पेश नगर्ने 23 स्थानीय तहलाई सरकारको परिपत्र।
0: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा, धनुषाका किसान रासायनिक मलको विकल्पमा धैजा प्रयोग गर्दै जनप्रतिनिधिलाई नागरिक प्रति उत्तरदायी बनाउन खबरदारी आवश्यक।
1: अमेरिका इजरायलद्वारा इरान विरुद्धको कारवाहीमा विद्यालयमा आक्रमण। म्यानमारमा द्वन्द्व सुरु भए यता 1,00,000 मानिसको मृत्यु। युद्धले दक्षिण लेबनानमा पुननिर्माणको चुनौती।
0: र विश्वकपमा अहिले अमेरिका बोस्निया बीचको खेल जारी। बेल्जियम र इङ्ल्यान्ड अन्तिम 16 आज राति र भोलि 4 खेल हुँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा, चालु आर्थिक वर्ष सकिन 12 दिन बाँकी, सरकारलाई 5.35 खर्ब खर्च गर्नुपर्ने चुनौतीको प्रसंग।
1: सरकारले भुक्तानी गर्न पाउने समय 9 दिन मात्रै बाँकी रहँदा खर्च गर्न बाँकी बजेट भनी 5.35 अर्ब 32.82 करोड रुपियाँ देखिएको छ। महालेखा नियन्त्रणको कार्यालयले सार्वजनिक गरेको 16 असारसम्मको तथ्याङ्कले यस्तो देखाएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 अनुसार आर्थिक वर्ष सकिनुभन्दा एक साता अघि भुक्तानी रोकिनुपर्छ। विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकम बाहेक भुक्तानी दिनुपर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा एक साता अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने नियम 30 को उपनियम 1 भनिएको छ। असारको महिना 32 दिनको रहेका कारण सरकारले 25-25 गतेसम्म भुक्तानी गर्न पाउँछ। सरकारले चालु आर्थिक वर्षका लागि 19.64 अर्ब 11 करोड रुपियाँको बजेट कार्यान्वयन गरिसकेको छ। त्यसमा 16 असारसम्म 14.28 अर्ब 78 करोड 18 लाख रुपियाँ बजेट खर्च भएको छ भने, जुन लक्ष्यको 72.24% हो। तर सरकारले यो खर्च लक्ष्य अनुसार बजेट खर्च भने गर्न सकिरहेको छैन। आगामी आर्थिक वर्षको बजेट वक्तव्य अनुसार यो वर्ष 16.96 अर्ब 32 करोड 68 लाख रुपियाँ खर्च हुने संशोधित अनुमान रहेको छ।
0: यसैबीच आगामी आर्थिक वर्ष 2083-84 को बजेट तोकिएको समयमै नगरसभा र गाउँसभामा पेश नगर्ने 23 वटा स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाफ दिन निर्देशन दिएको हो। मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भन्ने विवरण उपलब्ध गराउन पत्रचार गरेको संघीय मामिला शाखा प्रमुख दिपल ढकालले सीआईएनसँग बताउनुभयो।
3: असारको 10 गते भित्र सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानुनमा, त के स्थानीय तहहरूले पेश गरेको पाइएन, के समस्या भयो, किन पेश गर्न सकिएन, के छ आगामी सेड्युल, सभाको सेड्युल, जसले बजेट पेस गर्ने पास गर्नेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु है भनेका छौँ। अब अहिले बजेटको काम, पेमेन्टहरूको कामले गर्दा अब कतिले रेस्पोन्स गर्ने ल्याउनु भएको छ भन्नुभएको छैन, बल्ल भोलि पछिसम्मलाई छ हाम्रो समय, त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो भने 3 दिनभित्र पठाइदिनु भनेर भनेर पठाएको छौँ हामीले।
0: मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानूनी व्यवस्था कार्यान्वयन गर्न समेत आग्रह गरेको छ।
1: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प सञ्चालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्, जसका कारण काठमाडौँ उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द हुँदा सरकारी निकायद्वारा सञ्चालित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको थियो। उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल आयल निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रुपियाँ, डिजल र मट्टी तेलमा 30 रुपियाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर 100 रुपियाँ मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो। तर निजी पेट्रोल पम्प सञ्चालकहरूले मौजदात पेट इन्धनमा ठूलो घाटा हुने भन्दै देशभर इन्धन बिक्री वितरण बन्द गरेका थिए। बन्द रहेका पेट्रोल पम्पहरू अविलम्ब खोल्न सरकारले ताकेता समेत गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले यस्ता पेट्रोल पम्पहरूलाई कारवाही प्रक्रिया अघि बढाएको बताउनु भयो। हिजो केही पेट्रोल पम्पहरूलाई निगमले सिल समेत गरेको छ। यसैबीच हवाई इन्धनको मूल्य घटेसँगै नेपालमा चल्ने आन्तरिक हवाई उडानको फ्युल सरचार्ज घटाइएको छ। यससँगै यात्रुले हवाई टिकटमा केही राहत पाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै आन्तरिक वायु सेवा कम्पनीलाई नयाँ दर अनुसार इन्धन शुल्क लिन निर्देशन दिएको छ। यो नयाँ व्यवस्था हिजोदेखि लागू भएको हो। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रुपियाँ घटाएपछि प्राधिकरणले पनि यात्रुबाट उठाउने इन्धन शुल्क घटाएको छ। इन्धनको मूल्य करिब 15% घटेको प्राधिकरणले जनाएको छ। यसअघि हवाई इन्धनको मूल्य प्रति लिटर 269 रुपियाँ थियो, अब घटेर 229 रुपियाँ कायम भएको छ। काठमाडौँ धनगढी उडानमा सबैभन्दा बढी 1765 रुपियाँसम्म इन्धन शुल्क घटेको छ। काठमाडौँ माउन्टेन रुटमा 1375, काठमाडौँ नेपालगञ्जमा 1305, काठमाडौँ भद्रपुरमा 1205 र पोखरा भद्रपुरमा 1620 रुपियाँसम्म शुल्क घटाइएको छ।
0: वर्षौँ अघि सडक सञ्जालसँग जोडिएको भए पनि यातायातको कुनै सुविधा नपुगेको हुम्लाको दुर्गम मानिएको स्याडा गाउँमा पहिलो पटक गाडी पुगेको छ। सिमकोट गाउँपालिका 8 स्थित यो गाउँमा गाडी पुगेसँगै स्थानीयवासीमा हर्षोल्लास छाएको छ। पहिलो पटक आफ्नै गाउँमा गाडी देख्न पाउँदा उत्साहित भएका सर्वसाधारणले गाडी आएको दिन फूलमाला बाजागाजा सहित स्वागत कार्यक्रमको आयोजना गरेका थिए। गाउँपालिका कर्मचारी, जनप्रतिनिधि, चालक तथा निर्माणमा संलग्न व्यक्तिलाई स्थानीयले सम्मान गरेका थिए। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 स्याडा याङखो सडक खण्डमा 1,12,00,000 रुपियाँ बजेट विनियोजन गरी हाल गाउँमै गाडी पुग्न सुरु गरेको हो। स्थानीयले अब सडक सञ्जालमा जोडिएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तु सहज रूपमा गाउँसम्म पुग्ने अपेक्षा गरेका छन्।
1: बागमती प्रदेश सरकारले प्रदेशका समस्याग्रस्त घोषणा गरिएका 5 सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उपस्थितिमा हिजो बसेको बागमती प्रदेशको सहकारी क्षेत्रको वर्तमान अवस्था तथा समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको छ। बैठकले समस्याग्रस्त सहकारीहरूको सम्पत्ति बिक्री तथा ऋण असुलीबाट प्राप्त हुने रकम प्राथमिकताका आधारमा फिर्ताको प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ। पाँच समस्याग्रस्त सहकारीका 14,000 भन्दा बढी बचतकर्ताको 22,38,00,000 रुपियाँ भन्दा बढी रकम जोखिममा रहेको छ। बैठकले हाल व्यवस्थापन प्रक्रियामा रहेका ती सहकारीबाट तत्काल बचत फिर्ताको प्रक्रिया अगाडि बढाउने समेत बताएको हो।
0: पहिरोको जोखिममा रहेको मुगलिन नारायणगढ सडक क्षेत्रमा अत्यावश्यक उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। वर्षातको समयमा सडक खण्डको विभिन्न स्थानमा निरन्तर पहिरो जाँदा आवत जावतमा हुन सक्ने अवरोधलाई ध्यानमा दिँदै पूर्व तयारीलाई व्यवस्थित गरिएको हो। मुगलिन नारायणगढ सडक खण्डको तुइन खोला, नाम्सी खोला, काली खोला लगायतका स्थानमा अत्यधिक पहिरो खसेर सवारी साधन अवरुद्ध हुने गरेको छ। यस स्थानमा सुक्खा र पानी परेको समयमा लेदो सहितको पहिरो आउने गर्छ। गत वर्ष मात्रै पहिरो खसेपछि 55 नसक्दा 56 घण्टा लगातार यातायात अवरुद्ध भएको थियो। त्यस्तो अवस्था आउन नदिन पूर्व तयारी गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो। यसैबीच केही समय अघि लागेको वन डढेलोका कारण कालीकोटका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा रहेका रुख नराम्रोसँग सुक्न थालेका छन्। डढेलोले रुखको बोक्रा, हाँगा र जरामा क्षति पुर्याएपछि हराभरा देखिने रुख बिस्तारै सुक्दै गएका हुन्। We'll be right back.
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जनप्रतिनिधिलाई खबरदारी गर्ने सवालमा नागरिक समाजको भूमिका
4: ती सार्वजनिक जवाबदेहितामा पदमा बस्नुभएका जो जो हामीले निर्वाचित गर्नुभएका गरेका या नगरेका ती मानिसहरूले के काम कसरी गरिराखेका छन् भन्ने कुरो चाहिँ निरन्तर खबरदारी चाहिँ जे जति गर्न सकिन्छ त्यो चाहिँ गर्नै पर्छ
0: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा धनुषाका किसान रासायनिक मलको विकल्पमा ढैचा प्रयोग गर्दै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
5: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो
6: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
7: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर
8: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
10: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा शीर्षकमा खबर प्रकाशित छ यसलाई वीरेन्द्र ओलीले लेख्नु भएको छ सरकारले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको छ गत चैत्र 16 गते प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह नेतृत्वमा कार्यदल गठन भएको थियो कार्यदलले सबै सरकारवाला पक्षसँग सुझाव लिएपछि प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको हो संविधान संशोधन कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले असार मसान्तसम्म प्रतिवेदन बुझाउने जानकारी दिनुभएको छ संविधानका प्रावधानसहित प्रतीक बुधा धारामा गएर कार्यदल सदस्यसँग आगामी बिहिबार छलफल गरेपछि प्रतिवेदनलाई अन्तिम रूप दिने उहाँले बताउनु भएको छ उहाँले भन्नुभयो हामीले सबै सरकारवाला निकायका सुझाव संकलन गर्यौं सबैले सुझावको विश्लेषण गरियो अब कुन कुन धारालाई संशोधन गर्ने कुन कुन धारालाई कसरी संशोधन गरेर व्यवहारिक बनाउन सकिन्छ भन्ने विषयमा धारागत रूपमा कार्यदलले छलफल गर्छ बिहिबार कार्यदलका सदस्य बीच धारावाइज रूपमा छलफल भएपछि प्रतिवेदनलाई अन्तिम रूप दिने उहाँले बताउनु भएको छ त्यस्तै विपन्न बालबालिकालाई विद्यालय ल्याउनै सकस शीर्षकमा सूर्यप्रसाद पाण्डेले खबर लेख्नु भएको छ विद्यालय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पहुँच सुनिश्चित गर्न सरकारले कार्यान्वयनमा ल्याइएको विद्यालय शिक्षा क्षेत्र योजना प्रभावकारी देखिए पनि योजनाले लक्ष्य अनुसार उपलब्धि हासिल गर्न सकिरहेको छैन त्यस्तै गोर्खापत्रको भित्रपृष्ठमा रासायनिक मलको विकल्प बन्दै ढैँचा शीर्षकमा खबर प्रकाशित छ मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जय कुमार महतोले माटोको उर्वरा शक्ति बढाउन ढैँचा मल प्रभावकारी उपाय भएको बताउनु भएको छ न्यून खर्चमा तयार हुने ढैँचा मलको प्रयोग गर्न सकियो भने रासायनिक मलको मलमाथिको निर्भरता हट्ने समेत उहाँले बताउनु भएको छ कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवले किसानलाई ढैँचा मल प्रयोगमा आकर्षित गर्न केन्द्रले अनुदानमा बिउ वितरण गर्दै आएको जानकारी समेत गराउनु भयो उहाँका अनुसार चालू आर्थिक वर्षमा एक क्विन्टल 3 किलो ढैँचाको बिउ उत्पादनमा वितरण समेत गरिएको अनुदानमा वितरण समेत गरिएको छ। उहाँले किसानको माग बढ्दै गएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा ढैँचाको बिउ वितरणको परिणामलाई अझ प्रभावकारी बनाउने समेत बताउनु भएको छ। यता कारोबारमा कृषि वन तथा वातावरण मन्त्रालयले साउन महिनासम्म 2,10,000 मेट्रिक टन रासायनिक मल आयात सुनिश्चित भएको जनाएको छ। कृषि विकास महाशाखाका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार साउनसम्म उक्त परिणामको मल नेपाल भित्रिने भएका छन्। बाँकी 90,000 टन मल पनि आपूर्तिको प्रक्रियामा रहेको समेत उहाँले बताउनु भएको छ। त्यस्तै गोर्खापत्रकै भित्री पृष्ठमा पहिरो जाने स्थानमा उपकरण सहित जनशक्ति शीर्षकमा खबर प्रकाशित छ भने एक सातामै परीक्षा फल सार्वजनिक शीर्षकमा खबर छ। त्यस्तै मुगु र हुम्ला जोड्ने पुल 5 वर्षदेखि अल्पत्र शीर्षकमा पनि खबर प्रकाशित छ। यसलाई यो खबर सुखेतबाट लेखिएको हो। मुगु र हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख मोटरेबल पुल निर्माणको काम 5 वर्षदेखि अल्पत्र अवस्थामा छ। एक साताभित्र बनाइसक्न मन्त्री तथा सचिवहरू युवाहरूको दबाव रहेका छन् भने पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कामको सुरुवात नै नगरी अल्पत्रहरूमा छोडेको बताइएको छ।
0: कारोबारको पहिलो पृष्ठमा यस्तो बन्यो नागढुङ्गा सुरुङ मार्ग साउनबाट सुरु शीर्षकमा खबर छापिएको छ। नेपालको पहिलो सडक सुरुङ मार्गको रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा आउने तयारी अन्तिम चरणमा पुगेको छ। सञ्चालन अघि आवश्यक प्राविधिक तयारी अन्तर्गत सुरुङ मार्ग प्रयोग हुने अपरेसन तथा मेन्टेनेन्स सवारी साधनको परीक्षण पूरा भएको खबरमा उल्लेख रहेको छ। यस्तै पहिलो पृष्ठमै देशभरका 966 स्टार्टअप उद्यम परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिसमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 966 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिस गरेको खबरमा उल्लेख रहेको छ। भित्री पृष्ठमा विमान अभावले पोखरा भैरहवा उडानमा चुनौती शीर्षकमा खबर छापिएको छ। नेपाललाई आरोग्य वेलनेस पर्यटनको विश्व केन्द्रमा केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सरकारले आरोग्य पर्यटन दशक मनाउने तयारी थालेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले बताउनु भएको छ। हिजो सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो जानकारी दिनुभएको हो। मन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षलाई आरोग्य पर्यटन प्रवर्धनको संरचनागत र नीतिगत आधारमा निर्माण गर्ने वर्षको रूपमा अघि बढाइनेछ। तर विमान अभावले पोखरा भैरहवा उडानमा चुनौती रहेको समेत उहाँले बताउनु भएको खबरमा उल्लेख रहेको छ। यस्तै फोहोरबाट मल उत्पादन शीर्षकमा अर्को खबर समेत रहेको छ। फोहोर व्यवस्थापन अधिकांश स्थानीय तहका लागि चुनौतीको विषय भइरहेका बेला नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाले घर घरबाट संकलन हुने जैविक फोहोरलाई वैज्ञानिक रूपमा प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आमदानी समेत गर्न थालेको खबरमा उल्लेख रहेको छ। बाजो जग्गारहित पालिका घोषणाको अभियानमा सिन्जा गाउँपालिका शीर्षकमा अर्को खबर रहेको छ। त्यस्तै गरी म्याग्दी पूर्ण खोपयुक्त घोषणा शीर्षकमा अर्को खबर पनि छापिएको छ भने कर्णालीका 33 स्थानीय तह अझै मौसम मापन केन्द्रविहीन शीर्षकमा हेमन्त केसीले लेख्नु भएको खबर समेत रहेको छ। तनहुँका सामुदायिक विद्यालय रुद्राक्ष विद्यालयमा तनहुँका सामुदायिक वनमा रुद्राक्ष रोप्न थालियो शीर्षकमा खबर रहेको छ।

0: भएको खबर छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रदेश संरचना खारेजी र संहिताको पुनर्संरचना गर्ने तयारीप्रति विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक क्षेत्रका अगुवाले असहमति जनाउँदै त्यस्तो भए देशमा मुठभेड निम्तिन सक्ने बताएका छन्। उनीहरूले त्यस्तो परिस्थिति निर्माण भएमा जिम्मेवारी रासोपाले नै लिनुपर्ने चेतावनी समेत दिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी रासोपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकामा मानवाधिकार आयोगले थाल्यो अध्ययन शीर्षकमा जयसिंह महराले काठमाडौँबाट लेख्नु भएको खबर छ। 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ रासोपालाई राष्ट्रिय मानवाधिकार आयोगले हिजो पत्र काटेको थियो। आयोगले हिजो लेखेको पत्रमा 18 वर्ष मुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको थियो। यसबारे रासोपाले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण पेश गरिसकेको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका इजरायलद्वारा इरान विरुद्ध सञ्चालन गरेको युद्धका क्रममा इरानको मिनावस्थित एक प्राथमिक विद्यालयमा क्षेप्रास्त्र प्रहार हुँदा अधिकांश बालबालिका सहित ठूलो मानवीय क्षति भएको खुलासा भएको छ। घटनाको 120 दिनभन्दा बढी समय बितिसक्दा पनि उक्त आक्रमणमा वास्तवमा कति मानिस मारिएका थिए भन्ने आधिकारिक विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। अधिकांश मृतक बालबालिका रहेको बताइए पनि अन्तिम तथ्याङ्क भने अझै स्पष्ट छैन। द एसोसिएट प्रेसका अनुसार अमेरिकी रक्षा मन्त्रालयले घटना सम्बन्धी रहेको अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरेको छैन। अन्तर्राष्ट्रिय समाचार संस्था एपीले खुला स्रोतका तथ्य, भिडियो सामग्री, मानव अधिकार सम्बन्धी प्रतिवेदन तथा इरानभित्र र बाहिर रहेका अनुसन्धानकर्ता र सर्वसाधारणसँगको अन्तर्वार्ताका आधारमा घटनाको पुनर्निर्माण गरिरहेको समेत जनाएको छ। युद्धले दक्षिण लेबनानका धेरै बस्तीमा व्यापक भौतिक क्षति पुर्याएको छ। पुनर्निर्माण र सामान्य जनजीवन पुनर्स्थापना अझै चुनौतीपूर्ण बनेको स्थानीयलाई उद्धृत गर्दै अल जजिरामा खबर छ। युद्धले दक्षिण लेबनानमा धेरै गाउँ र सहरलाई पूर्ण रूपमा ध्वस्त बनाएको हो र म्यानमारमा सन् 2021 सैन्य कारवाही सुरु भए यता ग्रे युद्धमा मृत्यु हुनेको संख्या 1,00,000 नागेको छ। द्वन्द्व सम्बन्धी घटनाको अभिलेख राख्ने संस्था सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्कका अनुसार सबै पक्षबाट हालसम्म कम्तीमा 1,14,000 जनाको ज्यान गएको विश्लेषण गरिएको छ।
0: खेल खबरमा फिफा विश्वकप 2026 नकआउट चरण अन्तर्गत अहिले अमेरिका र बोस्निया बीच रोमाञ्चक प्रतिस्पर्धा जारी छ। नेपाली समयअनुसार बिहान 5:45 सुरु भएको खेलमा अन्तिम 16 स्थान बनाउन दुवै टोली जितका लागि संघर्षरत रहेका छन्। यो खेलको विजेताले अन्तिम 16 बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि सम्पन्न खेलमा बेल्जियमले विश्वकपकै स्मरणीय पुनरागमन मध्ये एक गर्दै सेनेगललाई 2-3 पराजित गरी अन्तिम 16 सुरक्षित स्थान बनाएको छ। C8 स्टेडियममा भएको खेलमा सेनेगलले 2 अग्रता बनाएको थियो। खेल सकिन 5 मात्रै बाँकी रहँदा पनि बेल्जियम 2-0 पछि थियो तर अन्तिम मिनेटहरूमा 2 फर्काउँदै खेललाई अतिरिक्त समयमा पुर्याएको बेल्जियमले पेनाल्टी मार्फत विजयी गोल गर्दै सेनेगललाई स्तब्ध बनाएको थियो। त्यसअघि एटलान्टा स्टेडियममा भएको अर्को खेलमा कप्तान ह्यारिकेनको 2 मद्दतमा इङ्ल्यान्डले डिआर कङ्गोलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यस खेलमा 2 थपेपछि ह्यारिकेनले जारी विश्वकपमा आफ्नो गोल संख्या 5 पुर्याउनु भएको छ। उहाँ नर्वेका एर्लिङ ह्यालान्डसँग संयुक्त रूपमा 2 स्थानमा रहनु भएको छ भने फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेस्सी समान 6 गोल्डेन बुटको दौडमा अग्रस्थानमा रहेका छन्। नकआउट चरण अन्तर्गत बाँकी खेलहरूमा आज राति 12:00 स्पेन र अस्ट्रिया आम्ने सामने हुनेछन्। त्यसपछि बिहान 12:45 पोर्चुगल र क्रोएसिया बीच प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 9:00 स्विजरल्यान्ड र अल्जेरियाले अन्तिम 16 अर्को टिकटका लागि खेल खेल्नेछन्। यस्तै भोलि बिहान 4:00 अस्ट्रेलिया र इजिप्ट बीच अर्को नकआउट चरणको खेल हुनेछ।
1: निर्वाचित गरेर पठाएका जनप्रतिनिधिप्रति नागरिकको आशा र उत्तरदायी भूमिकाको अपेक्षा खबरदारी र सुधारको पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशी को कनेक्शन।
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब शासकीय सुधारमा नागरिक समाजको खबरदारीको कुरा। निर्वाचित गरी पठाएका जनप्रतिनिधि
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
5: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
4: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
5: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
4: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
5: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
4: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
5: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पुरा पाएँ।
4: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
5: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
4: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
5: पेटमा यो आन्द्रा खा लगाएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
4: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
5: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
4: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ
5: उसले अहिले भरपूर विश्वास गर्छ के अहिले के एकदम उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो या फेरि जज आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सुन्छ बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले नि
4: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस् आजै सम्पर्क गर्नुहोस्
0: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50934

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज युट्युब च्यानलसँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। विजय खबरको सुरुवातमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। गैंडाकोटमा सम्पदा संरक्षण तथा सम्वर्धनबारे अन्तर्क्रिया सम्पन्न। मनसुनजन्य विपद प्रतिकारका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। चेतवन राष्ट्रिय निकुञ्जभित्रमा व्यावसायिक सफारी हिजोदेखि बन्द। भरतपुर अस्पतालमा अबदेखि अनलाइनबाट टिकट काट्न र मेसिनबाट रिपोर्ट लिन सकिने। भरतपुरमा विद्युत आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित। साउनभित्र 2,10,000 मेट्रिक टन रासायनिक मल आयात हुँदै। र रत्नगर खानेपानीद्वारा उपभोक्ताहरूलाई निशुल्क बिरुवा वितरण। नारायणगढ रोटरीको अध्यक्षमा रामप्रसाद गजुरेल चयन। भरतपुरमा सुरक्षित वैदेशिक रोजगारीका लागि प्रहरी र सरकार वालाबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नै। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: आज मिति विक्रम सम्मत 2083 असार 18 गते बिहिबार, तदनुसार 2 जुलाई सन् 2026 राजा असार कृष्ण पक्ष द्वितीय तिथि। खबरको सुरुवातमा गैंडाकोट नगरपालिकाको सम्पदा संरक्षण तथा सम्वर्धन बारे अवधारणा पत्र प्रस्तुति तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। यसैसँग सम्बन्धित समाचार। गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले आफ्नो प्रज्ञा सभाको अवसर पारेर गैंडाकोट नगरपालिकाको सम्पदा संरक्षण तथा सम्वर्धन बारे अवधारणा पत्र प्रस्तुति तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। नगर प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीको अध्यक्षतामा रहेको सो कार्यक्रममा डाक्टर मतिप्रसाद ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। दुई चरणमा सञ्चालित सो प्रज्ञा सभाको औपचारिक सत्रमा गैंडाकोट नगरपालिका नगर प्रमुख मदन भक्त अधिकारी प्रमुख अतिथिको रूपमा रहनु भएको थियो। कार्यक्रममा उपप्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खेमप्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यपालिका सदस्य शान्ति रेउपाने, जनक नमन माविका अध्यक्ष गोविन्द घिमिरे, प्रधानाध्यापक बुद्धिसागर पण्डित लगायतका प्रज्ञा सदस्यहरूले उपस्थिति रहेको सो सभामा नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सहजीकरण सदस्य सचिव रामप्रसाद अधिकारीले गर्नुभएको थियो। चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा हिजोदेखि बन्द भएको छ। निकुञ्जले वर्षातको समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता कारणले पर्यटकहरूलाई असहज हुने जनाउँदै सफारी बन्द गरिएको जानकारी गराएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी बन्द गरिएको हो। उहाँले भन्नुभएको छ, वन्यजन्तु र चराचुरुङ्गीहरूको प्रजननका लागि वर्षायाम उपयुक्त समय हो। त्यसैगरी निकुञ्जभित्रका कच्ची वन पथहरू बिग्रने, जङ्गलमा भएका ससाना खोला खाल्सीहरूमा भलबाडी आउने, सँगै रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता कारणले गर्दा सफारी बन्द गरेका छौँ। उहाँले भन्नुभएको छ, निकुञ्जले हरेक वर्ष बर्सातको समयमा सफारी बन्द गर्दै आएको छ। बर्सातको अवस्था हेरेर दसैँको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा रहेको छ। निकुञ्जभित्र हुने सफारी रोकिए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उहाँले जानकारी दिनुभएको छ। चितवनको सौराहा, कसरा, मेघौली, माडी र नवलप्रासीका विभिन्न ठाउँबाट जे व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछन्, यहाँ घुम्न आउने पर्यटकहरू जीपमा सफारी गरेर वन तथा वन्यजन्तु हेरेर रमाउने गर्ने पनि चितवन राष्ट्रिय निकुञ्जले जानकारी गराएको छ। देशभरि मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेको जानकारी गराइएको छ। सशस्त्र प्रहरी बलको जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसुन प्रतिक्रिया बेस र 16 ठाउँमा थायी विपद व्यवस्थापन बेस स्थापना गरिएको जानकारी गराइएको हो। सूचना तथा उद्धारका लागि एपिएफ कम्युनिटी अलर्ट सिस्टम एप र 11-14 हटलाइन सेवा सञ्चालनमा ल्याइएको पनि जानकारी गराइएको छ। नेपाली सेनाले 3 चरणको विशेष पूर्व तयारी कार्ययोजना अगाडि सारेको छ। धादिङ, चितवन र बारमा बेली ब्रिज स्ट्यान्ड बाहिर राखिएका छन् भने इटहरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनात गरिएको जानकारी गराइएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सामुदायिक स्वयंसेवक परिचालन मार्फत विपद प्रतिकारलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। सरकार अला निकायहरूले नागरिकहरूलाई मौसम पूर्वानुमान गम्भीरतापूर्वक पालना गर्न तथा विपदका घटना नजिकको प्रहरी वा स्थानीय विपद व्यवस्थापन समितिमा तुरन्तै जानकारी गराउन पनि अनुरोध गरेका छन्। पूर्वाधार विकास समितिका सभापति एवं सांसद आशिष गर्जुरेलले नेपालको छरिएको बस्ती संरचनाका कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकालाई थप सक्रिय र स्रोत साधनयुक्त बनाउनु पर्ने कुरामा जोड दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाखता बाढीका कारण 6 ज्यान गइसकेको छ। त्यस्तै आवाहुरीका कारण 13, पहिरोमा परेर 5 र अत्याधिक वर्षाले 3 ज्यान गएको प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ। गर्मीसँगै विद्युतीय उपकरणहरूको अत्याधिक प्रयोगलाई धान्न नसक्दा विद्युत आपूर्ति अनियन्त्रित हुनुका साथै सेवा प्रभावित भएको छ। कतिपय ठाउँमा ट्रान्सफर्मरहरूमा समस्या आउने गरेको छ भने कतिपय ठाउँमा तार जलेर चुडिने समस्या आउने गरेको हो। विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र चौधरीका अनुसार गर्मी बढेसँगै अस्वाभाविक माग हुँदा पुराना तार मा भार बढेर जल्ने गर्दछ। एकै पटक धेरै ठाउँमा यस्ता समस्या आउँदा प्राविधिक जनशक्ति व्यवस्थापनमा समस्या हुने र समय लाग्ने गरेको उहाँले बताउनु भएको छ। हरेक वर्ष 10% विद्युतको माग बढ्ने पनि उहाँले बताउनु भएको छ। भरतपुर महानगरपालिकाको अधिकांश भाग र एकसाकमाना गाउँपालिका क्षेत्र हेर्दै आएको यस कार्यालयले 75,500 ग्राहक रहेको पनि जानकारी गराएको छ। हरेक वर्ष 3,000 आराहारीका ग्राहकहरू थपिने गरेको पनि उहाँले जानकारी दिनुभएको छ। दिगो समाधानका लागि ट्रान्सफर्मर थप गरेर कमजोर तार परिवर्तन गरी स्तर उन्नति गर्न आवश्यक रहेको पनि चौधरीले जानकारी दिनुभएको छ। चौधरीले पावर ट्रान्सफर्मरको अवस्था भने 20 धान्ने गरी व्यवस्था भएको जानकारी गराउनु भएको छ। टारमा रहेको नयाँ सब स्टेसन 90 MW पावर ट्रान्सफर्मर जडान गरी जगेडा क्षमता बनाइएको छ। वर्षेनीमा रहेको स्टेसनमा 112.5 MW पावर ट्रान्सफर्मर रहेको पनि चौधरीले जानकारी दिनुभएको छ। बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पतालमा आउने बिरामीहरूले अब अनलाइनबाट टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन्। दैनिक 3,000 आराहारी बिरामी आउँदा चाप थेक्न कठिनाई भइरहेको बेला अस्पतालले प्रविधिको प्रयोग गरेर बिरामीहरूलाई सहज बनाउन लागेको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विश्वबन्धु बगालेका अनुसार अस्पतालमा रहेको पुरानो मेसिनलाई मरमत्तसमार गरेर थप अर्को मेसिन जडान गरेर हिजोदेखि परीक्षणको रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागि जानकारी गराइएको छ। मोबाइल वा कम्प्युटरबाट टिकट काट्न, विवरण लिन, भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभएको छ। पहिला पनि अस्पतालले अनलाइन टिकट काट्ने व्यवस्था गरेको भए पनि अस्पतालमा आएर लाइन बसेर टिकट प्रिन्ट गर्नुपर्ने बाध्यता रहेको थियो। अस्पतालका अनुसार प्रभावकारिताका आधारमा मेसिन थप गर्दै लैजाने पनि जानकारी गराइएको छ। हाल अस्पतालमा 10 काउन्टरबाट टिकट काट्ने गरिएको छ। क्रमशः नसक्नेहरूका लागि 1-2 मात्रै काउन्टर राख्ने योजना रहेको उहाँले जानकारी दिनुभएको छ। उहाँले भन्नुभएको छ, म अस्पताललाई काउन्टरलेस बनाउने योजनामा छु। नसक्नेहरूका लागि 1-2 काउन्टरमा झार्नु पर्दछ बगालेको भनाइरहेको छ। मोबाइल एपबाट समेत काम गर्न मिल्ने गरी योजना बनाएको डाक्टर बगालेले बताउनु भएको छ। स्वास्थ्य बिमा कार्ड स्क्यान गरेर बिरामीको बाँकी रकम तथा मान्य अवधि समेत हेर्न मिल्ने व्यवस्था अस्पतालले जानकारी गराएको छ। परीक्षण थाले पनि मेसिन र भौतिक रूपमा काउन्टरबाट टिकट काट्ने दुवै कामसँगै हुने बताइएको छ। क्रमशः काउन्टर घटाउँदै लैजाने बताइएको हो। रगत परीक्षण लगायतको रिपोर्ट पनि मेसिनबाट लिने व्यवस्था गरिएको छ। परीक्षण गर्दा दिइएको रसिदमा रहेको बार कोड मेसिनमा राखेर रिपोर्ट आउने व्यवस्था गरिएको छ। यहाँ चितवनसहित छिमेकी जिल्लाबाट पनि बिरामी आउने गर्दछन्। निजी अस्पतालमा स्वास्थ्य बिमा बन्द भएपछि यहाँ बिरामीहरूको चाप बढ्दै गएको छ। अस्पताल आउने 70% भन्दा बढी बिरामी बिमाका हुने गर्दछन्। सबै सुविधा अस्पतालमा भएपछि टाढा टाढाबाट पनि बिरामीहरू आउने गरेका छन्। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
6: हेलो
7: हेलो हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
8: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
8: त, हेलो, भन्नुहोस् त।
6: हेलो हजुर,
8: हजुर,
6: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, म किन दिन्थे?
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊँ।
10: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
9: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
10: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: तेलको जर्किन बोक्दै कता हो दिदी?
12: सञ्जीवनी तेल मिल।
11: किन नि सञ्जीवनी तेल मिल नै?
12: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
11: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
13: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
14: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
13: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26445 र 9840 27445।
15: हेलो हाई, ओ साथी, तिमी कता हिँडेको?
16: हाई, म आज गैडाकोट ड्रेस भनेको।
15: किन, के पाइन्छ र त्यहाँ?
16: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
17: हाम्रा सेवाहरू: स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा, गैडाकोट ड्रेस अपमा।
13: सम्पर्क गैडाकोट ड्रेस सप, गैडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855050360।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबरको पालो। अहिले देशभर मनसुन वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ। देशभर साधारणतया बादल लागेको छ। अहिले लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थानहरू तथा कोशी, मधेस र बागमती प्रदेशको तराई तथा तराईका भूभागहरूमा थोरै स्थानमा मेघगर्जन र चट्टाङसहित वर्षा भइरहेको जानकारी गराइएको छ। बिहिबार देशको हिमाली तथा पहाडी भूभागहरूको केही स्थानमा मेघगर्जन र चट्टाङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भूभागमा पनि केही स्थानमा बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्टाङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जानकारी गराइएको छ। मध्य प्रदेश र कोशी प्रदेशको एक वा दुई स्थानमा पनि मेघगर्जन र चट्टाङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि जानकारी गराइएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झन्डै 210,000 मेट्रिक टन रासायनिक मल आयात हुने र नेपाल भित्राउने तयारी गरिएको जानकारी गराएको छ। मुख्यबले धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अगाडि बढाएको जानकारी गराएको छ। सरकार अर्थात् G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने जानकारी गराइएको हो। अन्तर्राष्ट्रिय अर्थात् ग्लोबल टेन्डर मार्फत विभिन्न देशबाट 180,000 मेट्रिक टन रासायनिक मलमध्ये 60,000 मेट्रिक टन डिएपी र 120,000 मेट्रिक टन युरिया रहेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न अथवा बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म हटलाइन नम्बर 97000991113 तथा क्यूआर कोड मार्फत गुनासो दर्ता गर्ने व्यवस्था गरेको पनि जानकारी गराएको छ। रोटरी क्लब अफ नारायणगढको वर्ष 2026-27 को अध्यक्ष पदका लागि रामप्रसाद गजुरेल चयन हुनुभएको छ। गजुरेलको नेतृत्वमा बनेको कार्यकारिणी समितिले बुधबार आफ्नो कार्यकाल सुरु गरेको हो। क्लबको समितिको प्रेसिडेन्ट इलेक्ट मा अजित तापिया, प्रेसिडेन्ट नोमिनीमा विकास सापकोटा, उपाध्यक्षमा संगीता गुरुङ रहनु भएको छ। त्यस्तै सचिवमा विज्ञानलाल श्रेष्ठ, कोषाध्यक्षमा रोहित कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा देवमाया श्रेष्ठ चयन हुनुभएको क्लबले जानकारी गराएको छ। सचिव विज्ञानलाल श्रेष्ठका अनुसार आउँदो अगस्त सेप्टेम्बरमा बन्दीपुर अस्पतालको लागि ग्लोबल ग्रान्ट परियोजना अन्तर्गत करिब 44 लाख रुपियाँको कलर अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ। नारायणगढ रोटरीले चितवनसहित नवलपुर, धादिङ, गोरखा, तनहु मा खानेपानी, सिँचाइ, शिक्षा, कृषिमा विभिन्न परियोजना सञ्चालन गर्दै आइरहेको छ। त्यस्तै नारायणगढ रोटरीले चितवनसहित नवलपुर, धादिङ, गोर्खा, तनहुमा खानेपानी तथा सिँचाइका अलावा अन्य विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आइरहेको पनि जानकारी गराइएको छ। भरतपुर महानगरपालिकाको सुरक्षित आप्रवासन सामी कार्यक्रमको आयोजनामा वैदेशिक रोजगारीका सवालमा सहजीकरण गर्ने उद्देश्यले प्रहरीसहित विभिन्न सरकार वाला निकायबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका व्यक्तिहरूको संरक्षण र सहयोगका लागि संघ, प्रदेश र स्थानीय तह 3 वटै सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउनुभयो। उहाँले महिला तथा बालबालिका लागि मनोसामाजिक परामर्शको आवश्यकता रहेको उल्लेख गर्दै वैदेशिक रोजगार विभागले सहजीकरणको भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ। कार्यक्रममा प्रमुख जिल्लाधिकारी रामेश्वर पौडेलले वैदेशिक रोजगारीको क्रममा समस्या परेपछि धेरैजसो नागरिकहरू अन्तिम आशाको रूपमा प्रशासन तथा प्रहरी समक्ष आउने गरेको बताउनुभयो। भरतपुर महानगरपालिकाको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख वरिष्ठ महिला विकास अधिकृत सुशीला वाग्लीले महानगरपालिकाले सुरक्षित वैदेशिक रोजगारीलाई प्राथमिकता राख्दै नीतिगत कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउनु भएको छ। कार्यक्रमको उद्देश्यबारे सुरक्षित आप्रवासन सामी कार्यक्रमका संयोजक सूर्य पौडेलले प्रकाश पार्दै वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकार वालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रमको सहजीकरण गर्दै गैर सरकारी संस्था समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख पञ्चमाया तामाङले गर्नुभएको थियो। पूर्वी चितवनको रत्नगरमा रहेको रत्नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वातावरणीय सुधार तथा हरियाली परिवर्तन गर्ने उद्देश्यका साथ आफ्ना उपभोक्ताहरूलाई निशुल्क बिरुवा वितरण सुरु गरेको छ। संस्थाका अनुसार एक उपभोक्तालाई 2 वटा बिरुवाको नीति अनुरूप उपभोक्ताहरूलाई बिरुवा वितरण गर्न लागि जानकारी गराइएको छ। संस्थाका उपाध्यक्ष राम हरि अधिकारीले प्रत्येक घरधुरलाई 2 वटा बिरुवा उपलब्ध गराइएको जानकारी दिनुभएको छ। कुल 16,500 उपभोक्ता आबद्ध रहेको यस संस्थाले पहिलो चरणमा 10,000 बिरुवा वितरण गर्ने तयारी गरेको सचिव प्रताप डल्लाकोटीले जानकारी दिनुभएको। उपभोक्ताहरूको माग र आवश्यकताको आधारमा फलफुल तथा विभिन्न प्रजातिका फूलका बिरुवाहरू वितरण गर्न लागि कोषाध्यक्ष विरञ्जना घिमिरे सापकोटाले जानकारी दिनुभएको छ। संस्थाले उपभोक्ताहरूलाई सहज रूपमा बिरुवा उपलब्ध गराउनका लागि सम्बन्धित वडा संयोजक मार्फत समन्वय गरिरहेको छ। निशुल्क बिरुवा प्राप्त गर्नका लागि उपभोक्ताहरूले आफ्नो खानेपानी महसुलको बिल सहित आफ्नो वडा संयोजकलाई सम्पर्क गर्न पनि संस्थाले आग्रह गरेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोटमा सम्पदा संरक्षण तथा सम्वर्धन बारे अन्तर्क्रिया सम्पन्न मनसुन्दन विपद प्रति कार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा चितवन राष्ट्रिय निकुञ्जमा व्यावसायिक सफारी हिजोदेखि बन्द भरतपुर अस्पतालमा अवधिक अनलाइनबाट टिकट काट्न र मेसिनबाट रिपोर्ट लिन सकिने भरतपुरमा विद्युत आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित साउनभित्र 2,10,000 मेट्रिक टन रासायनिक मैल आयात हुँदै र रत्नगर खानेपानीद्वारा उपभोक्ताहरूलाई निःशुल्क बिरुवा वितरण नारायणगढ रोटरीको अध्यक्षमा रामप्रसाद गजुरेल चयन भरतपुरमा सुरक्षित वैदेशिक रोजगारीका लागि प्रहरी र सरकार बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न अवस्थ सामुदायिक रेडियो विजय एफएम 101.7 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज युट्युब च्यानल सँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबर सकियो प्राविधिक कक्षका मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद अजय पौडेल बिदा हुन्छु नमस्कार
18: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश
19: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
20: ल लिनुहोस्
19: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
20: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
19: स्वाद मात्र होइन प्रेम पस्कने
18: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
21: बगैचा एडभेन्चर रिसोर्ट
18: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
21: बगैचा एडभेन्चर रिसोर्ट
18: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
21: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693
22: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
23: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने एकै 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
24: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात घोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
25: मेरो तोला कान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको धेरै राम्रो भइसकेको छ
26: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
27: मानसिक समस्याबाट बच्ने उपायहरू
28: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ
27: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ
28: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ
27: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
28: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ
27: मादक पदार्थ र लागू औषध सेवन नगरौँ
28: नियमित स्वास्थ्य परीक्षण गरौँ मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ
27: स्वस्थ रहौँ अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
28: नेपाल सरकार विज्ञापन बोर्ड
29: जन्म
1: मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
4: या जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लाग्या होइन क्या रे?
3: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
4: ए हो त नि है, सही कुरा गर्यो तिमीले। मैले त यतातिर सोच्दै नसोचे कि
3: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
4: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
5: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नगरपालिका नवलपुर।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
8: ओहो दाई नमस्कार।
10: नमस्कार।
8: आराम हुनुहुन्छ?
10: आरामै छु।
8: घर त राम्रो बनाउनु भएछ?
10: अँ यसो भनौँ।
8: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
10: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
8: ए गजबको काम गर्दा रहेछन् त।
5: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
29: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
4: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
29: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
30: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
31: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29 163, 98550 74 503 र 98511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
32: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
33: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप, किसानहरूको लागि सिंचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
30: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेन?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
11: मैले बुझिसके बाबा, यही गैँडाकोट नगरपालिका नजिकै गैँडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
10: ल ल, गएर तुरन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
13: गैँडाकोट फन पार्क, गैँडाकोट 5 गैँडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
14: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
13: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
6: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
6: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
15: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
16: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
15: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9840027445।
17: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
18: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
19: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीला चोक नारायणगढ। फोन नम्बर 0556 98 833 र 598 834।

0: विजय एफएम 101.9
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो, किन नि, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
12: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
11: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
12: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
13: सर, एउटा प्रश्न सोधौँ है।
14: सोधा न
13: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
14: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
13: हस्, धन्यवाद सर।
11: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
16: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
9: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
10: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
11: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
11: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
10: ए,
11: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
10: ए हो र बाबु?
11: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
10: ए,
11: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
10: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: हे वन सम्पदा चोरी तस्करीमा लाग्नेहरू हो, होसियार होसियार, अब तिमीहरूका दिन गए, प्रहरी र नागरिक समाज तिमीहरूको निगरानी गरिरहेछ।
14: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
15: सिद्धार्थ चश्मा घर।
16: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चश्मा घर।
15: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चश्माघर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
16: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चश्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
17: सम्पर्क सिद्धार्थ चश्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98473 23613।
18: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
19: अहिले बिहानको 8 बज्यो।
20: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा विनय शर्माको नमस्कार। अर्थतन्त्रको पुनर्जागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ। जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको 100 दिनमा राजस्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरूपमा आशातीत परिवर्तन देखा परेको छ। निजी क्षेत्रमा बढ्दै गएको विश्वास, लगानीमा भइरहेको विस्तार तथा दात्री निकायको विश्वासमा समेत बढ़ोत्तरी भएको छ। दुई तिहाई जनमत प्राप्त सरकारले लगानी मैत्री वातावरण निर्माण गरेको छ। निजी क्षेत्रको माग अनुसार नै 1 दर्जनभन्दा बढ़ी पुराना र अव्यवहारिक कानूनको खारेजी प्रक्रिया अगाडि बढ़ाइएको छ। अव्यवहारिक र अनावश्यक कार्यालयलाई खारेज गर्ने तथा कर कानूनमा सुधार गर्ने जस्ता कामका कारण थप विश्वास वृद्धि भएको छ। गत चैत 13 गते अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री डाक्टर सोडी मुआग्लेले मुलुकको आर्थिक पुनरुत्थान र सुशासनका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले निजी क्षेत्र र आम नागरिकलाई समस्यामा पार्ने 15 वटा पुराना कानून खारेज गर्ने प्रक्रिया शुरू गर्ने निर्णय गर्नुभएको थियो। उच्च स्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदन र विभिन्न व्यापारिक संगठनका सिफारिशका आधारमा सो निर्णय गरिएको उहाँको भनाइ थियो। पदभारको दिन व्यक्त गर्नुभएको मार्गदर्शनका आधारमा नै अर्थ मन्त्रालयले आफ्ना गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढ़ाएको छ। हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडा समायोजन गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि लागू हुने गरी नयाँ भाडा दर सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रुपियाँले घटाएपछि हवाई भाडामा समावेश हुने फ्युल सरचार्ज समायोजन गरी नयाँ दर लागू गरिएको हो। नयाँ फ्युल सरचार्ज अनुसार काठमाडौँ माउन्टेन फ्लाइटको शुल्क 9,235 रुपियाँबाट घटेर 7,860 रुपियाँ कायम भएको छ। काठमाडौँ भरतपुर रूटमा 6,875 रुपियाँ तथा काठमाडौँ विराटनगर रूटमा 5,500 रुपियाँ निर्धारण गरिएको छ। त्यस्तै नेपालगंज भद्रपुर रूटको फ्युल सरचार्ज 15,725 रुपियाँबाट घटेर 13,390 रुपियाँ कायम गरिएको छ। काठमाडौँ धनगढ़ी रूटमा 10,120 रुपियाँ, काठमाडौँ सुर्खेतमा 7,915 रुपियाँ तथा काठमाडौँ पोखरा रूटमा 3,635 रुपियाँ कायम गरिएको प्राधिकरणले जनाएको छ। इन्धनको मूल्य समायोजनसँगै लागू गरिएको नयाँ भाडादर बुधबारदेखि नै कार्यान्वयनमा आएको छ। विद्युत प्राधिकरणले प्रसारण लाइन तयार नभएको, सब स्टेशनको क्षमता नपुगेको, ग्रिडमा समस्या आएको र मागभन्दा बढी विद्युत उत्पादन भएकाले प्रणाली ग्रिडको स्थिरता कायम राख्नुपर्ने कारण देखाउँदै जल विद्युत आयोजनाहरूलाई उत्पादन घटाउन निर्देशन दिन थालेको छ। प्राधिकरणले कन्टिन्जेन्सीमा रहेका जल विद्युत आयोजनालाई आवश्यकता अनुसार उत्पादन घटाउन निर्देशन दिन थालेको हो। प्राधिकरणले प्रसारण लाइन वा सब स्टेशनको अभावका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने आयोजनालाई कन्टिन्जेन्सीमा राख्ने गरेको छ। बिजुली खपत कम र उत्पादन बढी हुने तथा प्रसारण लाइन र सब स्टेशनको क्षमता भने नपुग्ने भएकाले वर्षेनी वर्षायाममा प्राधिकरणले कन्टिन्जेन्सी रहेका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिने गरेको छ। विगत 2 महिनादेखि विभिन्न प्रशासनिक तथा प्राविधिक अडचनका कारण ठप्प प्राय बनेको नेपाली चियाको भारततर्फको निर्यात पुनः सुचारू भएको छ। नेपाल र भारतबीचको सीमावर्ती नाका काकडभेट्टा हुँदै नेपाली चियाका ट्रकहरू भारतीय बजारका लागि प्रस्थान गर्न थालेका छन्। मेची भन्सार कार्यालयका अनुसार मंगलबार इलाम टी र समल भ्यालीका चिया बोकेका 2 वटा ट्रक भारततर्फ प्रस्थान गरेसँगै लामो समयदेखि जारी गतिरोधमा ब्रेक लागेको हो। यसले विगत केही समयदेखि ठूलो आर्थिक नोक्सानी बेहोरिरहेका नेपाली चिया उत्पादक किसान तथा व्यवसायीहरूमा नयाँ उत्साह जगाएको छ। दुई देश बीचको कूटनीतिक तथा व्यावसायिक पहल कदमीपछि चिया निर्यातको बाटो खुला भएको अधिकारीहरूले जनाएका छन्। मेचीमा सरकारीले काकरभिट्टाका अनुसार पछिल्लो समय चिया बोकेका सवारी साधनहरू सहज रूपमा सीमा पार भइरहेका छन्। पाल्पा जिल्लामा वर्षेनी डीएपी मलको माग बढ्दै गएको छ भने युरिया मलको खपत क्रमशः घट्दो क्रममा देखिएको छ। पछिल्ला 3 आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा रासायनिक मलको प्रयोगको यो नयाँ शैली बाहिर आएको हो। कृषि सामग्री कम्पनी लिमिटेड पाल्पा शाखाको तथ्याङ्क अनुसार किसानहरूमा सन्तुलित मल प्रयोगबारे चेतना बढ्दै जाँदा युरियाको अत्याधिक प्रयोग घट्न थालेको छ। कृषि सामग्री कम्पनी लिमिटेड पाल्पाकी शाखा प्रबन्धक सिर्जना पाण्डेका अनुसार आर्थिक वर्ष 2080-81 मा 2000 मेट्रिक टन युरियाको
को माग गरिएकामा 1291.95 मेट्रिक टन मात्र खपत भएको थियो। सोही वर्ष 600 मेट्रिक टन डीएपी माग गरिएकामा माग भन्दा बढी अर्थात 637.70 मेट्रिक टन खपत भएको थियो। म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको लामो समयसम्म अलपत्र परेको सड़क स्तर उन्नति योजना 5 वर्षपछि बल्ल सम्पन्न भएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि ओडा नम्बर 1 को कार्यालय रहेको निस्कोट जोड्ने सड़क स्तर उन्नतिका लागि विक्रमसम्म 2078 शुरू भएको योजना अनेकन हिलामी र ढिलो सुस्ती खेप्दै पूरा भएको हो। शुरूवाती चरणमा 6 महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीले विक्रमसम्म 2078 माघ 7 मा 2,83,000 रुपियाँमा ठेक्का सम्झौता गरेको थियो, तर निर्माण कम्पनीको लापरवाहीका कारण योजना सम्पन्न हुँदासम्म 7 पटक म्याद थप्नु परेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख दीपक सापकोटाका अनुसार 90% भौतिक प्रगति भएको यस योजना मार्फत भएका कामको प्राविधिक नापजाँच र मूल्याङ्कन गरी अहिले ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको छ। निर्माण व्यवसायको अक्षमताले करिब 7 वर्षसम्म निर्माण हुन नसकेको मर्स्याङदी करिडोर अन्तर्गतको 220 केभी मार्कीचोक भरतपुर प्रसारण लाइन विद्युत आयोजना प्रबन्धकीय अगुवाईमा निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरणले तनहुँको आबु खैरेनी स्थित मार्कीचोकमा रहेको न्यू मर्स्याङदी सब स्टेशनदेखि चितवनको भरतपुर महानगरपालिका अपाटारी स्थित न्यू भरतपुर सब स्टेशनसम्म करिब 28 किलोमिटर लामो 220 केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकको नयाँ दर रेट अनुसार आज अमेरिकी डलर 1 को खरिद दर 152.10 रुपियाँ र बिक्री दर 152.70 रुपियाँ तोकिएको छ। युरोपियन युरो 1 को खरिद दर 173.21 रुपियाँ र बिक्री दर 173.89 रुपियाँ कायम हुँदा युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 200 रुपियाँ 47 पैसा र बिक्री दर 202.27 रुपियाँ पुगेको छ। यस्तै अस्ट्रेलियन डलर 1 को खरिद दर 104.78 रुपियाँ बिक्री दर 105.20 रुपियाँ क्यानेडियन डलर 1 को खरिद दर 106.93 रुपियाँ र बिक्री दर 107.35 रुपियाँ सिङ्गापुर डलर 1 को खरिद दर 117.29 रुपियाँ र बिक्री दर 117.76 रुपियाँ छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: FM 101.9
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778 50 12 94 मोबाइल 98 029 33 8 94
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको
7: छ पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98 5 50 50 9 34
3: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
9: नमस्ते डाक्टर सर
10: नमस्ते बस्नुस् न भन्नुस् त के हो
9: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
10: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
9: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
10: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
9: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
9: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
10: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
11: नेपाल सरकार विज्ञापन बोर्ड 1 युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
11: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
11: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
11: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
2: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ
12: हेलो हाई ओ साथी तिमी कता हिँडेको
13: हाई म आज गयाको ड्रेस सबिनेको
12: किन के पाइन्छ र त्यहाँ
13: प्राय त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
14: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेज सम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
15: सम्पर्क गैंडाकोट ड्रेस अप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुंगाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
16: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
17: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
16: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
17: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
16: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
17: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
18: तेलको जर्किन बोक्दै कता हो दिदी?
19: सञ्जीवनी तेल मिल।
18: किन नि सञ्जीवनी तेल मिल नै?
19: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
18: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
15: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
18: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
15: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26445 र 9480 27445।

मेरो मुटुको कुना कुनामा अनि मेरा प्रत्येक धड्कनहरूमा तिमी नै छौ मेरो मन मस्तिष्कमा। तिमी जहाँ भए पनि युगौँ युग रहनेछु तिम्रो साथमा।

0: Zoo FM 101.9
1: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
6: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
8: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: मित्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बेटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612420437।
9: अहिले बिहानको 9 बज्यो।

0: XL FM XL 8.2
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PT, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 9809 33 34 94।
3: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
4: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
3: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
2: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट,
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट।
2: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर, मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओहो दाई नमस्कार।
10: नमस्कार,
9: आराम हुनुहुन्छ?
10: आरामै छु।
9: घर त राम्रो बनाउनु भएछ?
10: अँ यसो भनौँ।
9: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
10: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
9: ए गजबको काम गर्दा रहेछन् त।
11: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801768139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विद्यार्थीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643। धन्यवाद।
2: किन आँखा मिचेकुमिचै गरेको?
3: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस्?
3: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हेलो, हाय। ओइ साथी, तिमी कता हिँडेको?
7: हाय, म आज गयाकोट ड्रेस पिनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
9: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9845546090 र 9855505360।
10: तेलको जर्किन बोक्दै कता हो दिदी?
11: सञ्जीवनी तेल मिल।
10: किन नै सञ्जीवनी तेल मिल नै?
11: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
10: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
9: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
12: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
9: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व, शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445। गैडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी, फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैडाकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, गैडाकोट, नवलप्रासी, बर्दघाट, सुस्ता पूर्व।
13: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
13: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
13: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
13: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: विजय तान्छे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
16: अहिले बिहानको 10 बज्यो।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
13: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गरौँ।
12: ल ल, गएर तुरन्त बुक गरिहाल है।
14: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
15: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
16: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
17: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
16: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
18: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेन?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
8: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
9: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
11: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
10: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट, नवलप्रासी, बर्दघाट, सुस्ता पूर्व।
14: एक्लो

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: तपाईंले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
2: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
3: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
4: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
5: सर्जरी सम्बन्धी सेवा,
4: हाड जोडी सम्बन्धी सेवा,
5: स्त्री तथा प्रसूति रोग सेवा,
4: बाल रोग सेवा,
5: न्युरो सर्जरी सेवा,
4: न्युरो साइकेट्रिक सेवा,
5: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
3: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
6: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
7: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बुनि भयो।
9: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउने कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
10: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: तेलको जर्किन बोक्दै कता हो दिदी?
12: सञ्जीवनी तेल मिल।
11: किन नि सञ्जीवनी तेल मिल नै?
12: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
11: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
13: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
6: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
13: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
9: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ? कतै उजुरी दिने कि?
14: हो, हिंसा सहनुहुन्न। हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
9: हिंसा सहेर नबसौ, विभेदमुक्त समाज निर्माणमा जुटौ।
14: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
15: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: BJ Tanchek. विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, एकै 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: Zoo FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेन?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
13: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोपको प्रमाणपत्र, चालू आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
12: तेलको जर्किन बोक्दै कता हो दिदी?
9: सञ्जीवनी तेल मिल।
12: किन नि सञ्जीवनी तेल मिल नै?
9: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
12: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
11: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
13: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
11: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 नयाँ चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।

0: 5.6
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
4: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556-38-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778-50-12-94, मोबाइल 98029-33-8-94।
5: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
6: हाई, म आज गयाको ड्रेस सपिङको।
5: किन, के पाइन्छ र त्यहाँ?
6: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
7: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाको ड्रेस सपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-45-0090 र 98550-50-360।
8: जय माता मौला काली। कालीगण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
4: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 98612-20437।
10: अहिले मध्याह्नको 12 बज्यो।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तँलाई जान्दछ नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कस्तो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
9: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
8: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
9: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
8: ए ल ल, जाऊ जाऊ जाऊ सबैजना।
10: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
11: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
12: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
13: जय हनुमान ज्ञान गुण सागर।
14: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
11: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
14: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
11: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
15: ए बुझेल दाइ, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
16: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
15: भयो दाइ।
11: गैंडाकोट नगरपालिका र विजय FM द्वारा जनहितमा जारी सन्देश।

0: समझ।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जङ्गल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 693।
6: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र

0: वनजङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौं।
1: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बेटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
3: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
1: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
2: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
10: घरै उज्यालो
11: दाई। ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
12: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
11: होइन, कसरी यस्तो भयो भाउजू?
12: पानी पर्यो भनेर तार छुटाउनु जानु भएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
11: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
12: भन्न नि लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
13: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौ।
14: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।
15: सम्पत्ति कर तिर्नका लागि निवेदन
10: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: DJ 战舰。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लो त, हेलो भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भनेर छ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: तेलको जर्किन बोक्दै कता हो दिदी?
9: सञ्जीवनी तेल मिल।
8: किन नि सञ्जीवनी तेल मिल नै?
9: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
8: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
7: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
10: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
7: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।
11: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
12: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, त्यही अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
10: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौं।
11: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौं।
4: नरबहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट 3 ढोडेनी।
5: जय हनुमान ज्ञान गुण सागर।
6: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
1: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
6: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
1: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्तापूर्व।
10: घरै उज्यालो।
11: हेलो, एता म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुन सक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
12: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
11: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: 다.
1: 비자의 단체.
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 4437।
3: अहिले दिउँसोको 2 बज्यो।
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
5: जापानिज भाषा कहाँ?
4: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
5: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556588694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078501294, मोबाइल 9809933894।
1: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनाउनो सास, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
1: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 9857082693, 9857082693।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कस्तो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
9: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
10: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नै। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
11: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
2: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 9861204437।
10: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
0: कैलाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
10: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उप

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा भीड सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुस् न, भन्नुस् त के हो।
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
14: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
13: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
15: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 0-78-50-12-26, वेबसाइट www.maulakalika.org.np।

ağırcığı

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
4: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
5: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
4: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
6: ओहो दाई, नमस्कार।
7: नमस्कार।
6: आराम हुनुहुन्छ?
7: आरामै छु।
6: घर त राम्रो बनाउनु भएछ?
7: अँ, यसो भनौँ।
6: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
7: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
6: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
5: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: तेलको जर्किन बोक्दै कता हो दिदी?
9: सञ्जीवनी तेल मिल।
8: किन नि सञ्जीवनी तेल मिल नै?
9: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
8: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
5: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
5: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2, न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98 580 26 445 र 98 480 27 445।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा
5: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
9: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
10: हेलो, हाई, ओ साथी, तिमी कता हिँडेको?
11: हाई, म आज गयाको ड्रेस धुनेको।
10: किन, के पाइन्छ र त्यहाँ?
11: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
12: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
1: सम्पर्क गैडाको ड्रेस सप, गैडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98 456 45 090 र 98 550 50 360।
13: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
14: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
13: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
14: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
13: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैराकोट 1 नवलपुर।
1: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
0: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ,
4: विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
1: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
3: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
17: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदाय बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
18: अहिले दिउँसोको 3 बज्यो।

0: XFM 101.9 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँझ थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ
5: मेरो तोला कान्त सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: ए आमा पानी प्यास लाग्यो यही घैँटाको पानी खाइदिउँ कि क्या हो
7: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला
8: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बस्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ घर वरपर पानी जम्न नदेऊ स्वस्थ बनाऊ
9: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
10: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
11: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुनपाक छ नि त्यही गर हुन्न र
10: ल ल गएर तुरुन्त बुक गरिहाल है
12: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिर्मा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20437
13: ए भुजेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
14: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
13: भयो दाई
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: FM 101.9.
1: नमस्ते डाक्टर साहब.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको तिन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: जय हनुमान, ज्ञान गुण सागर.
6: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ.
7: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ. कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ. साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ.
6: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे. स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर.
7: गैडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना. स्थानीय सरकार सञ्चालन ऐन 2074 ले निर्दिष्ट गरे बमोजिम गैडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिका को पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ. गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व.
8: रामुलाई किन स्कुल नपठाएको मैले दाइ?
9: काममा अलि सघाउँछ कि भनेर नि.
8: होइन दाइ, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो. बालश्रम त अपराध हो नि. हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा. उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ. छोरा र छोरीलाई समान शिक्षाको अवसर दिउँ. बालश्रमको अन्त्य गरौँ.
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा.
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ. सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बेटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ.
11: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्.
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश.

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
6: हाई, म आज गयाको ड्रेसअप हिँडेको।
5: किन, के पाइन्छ र त्यहाँ?
6: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
7: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेसअपमा।
8: सम्पर्क गैंडाकोट ड्रेस अप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-5450-90 र 98550-5360।
9: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
10: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
11: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
13: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ, वन जोगिए मात्र हामी जोगिन्छौँ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
15: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
16: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-5988-833 र 598-834।
17: विजय तान्छे।
8: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
18: अहिले दिउँसोको चार बज्यो।

घरबारी बन्द राखी व्यापार गर्छु भने घरबारी बन्द राखी व्यापार गर्छु भने व्यापार सफल रूपमा हाल्छु।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
7: हुन्छ,
6: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 0 56 4 94 3 73 र 4 94 7 41, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0 56 5 13 4 12, मोबाइल 98 0 13 63 4 12, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 84, फोन 0 78 50 12 26, वेबसाइट www.maulakalika.org.np।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोलाकान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति टाइमले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
11: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
10: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
11: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-4943-73 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-5-13-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
12: हेलो, हाई, ओइ साथी, तिमी कता हिँडेको?
13: हाई, म आज गयाको ड्रेस सपिङको।
12: किन, के पाइन्छ र त्यहाँ?
13: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
14: हाम्रा सेवाहरू, स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
11: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना, मोबाइल नम्बर 98456-4540-090 र 98550-5360।
15: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
16: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
17: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
18: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
19: सर्जरी सम्बन्धी सेवा,
20: हाड जोडी सम्बन्धी सेवा,
21: स्त्री तथा प्रसूति रोग सेवा,
22: बाल रोग सेवा,
23: न्यूरो सर्जरी सेवा,
24: न्यूरो साइकेट्रिक सेवा,
25: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
17: थप जानकारीको लागि सम्पर्क एमपीआई नयाँडी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
26: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
27: विजय तान्छे।
28: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
29: अहिले साँझको 5 बज्यो।

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778 50 12 94 मोबाइल 9809233894
5: खै जन्म दर्ता दिनुस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: FM 101.5
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
13: मोबाइल 98511-29163, 98550-74503 र 98511-84503।
12: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
14: ए विवेक, त्यो लामो घाँसको झारीतिर नजाऊ है।
15: आया, मरे नि बाबा। आया,
14: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारीतिर नजाऊ भनेको थिए।
16: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे, स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपऱ्यो।
15: ल मलाई त

0: साहबले टोक्यो नि मर्ने भए म
1: विवेक नाति साथी ल शान्त भएर बस धेरै नचलिकन बस हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त
2: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ धेरै झल्याङ झुरुङ नगराइकन मेरो यो कापीले उसलाई हम्किदिन्छु पिटौलामै टोकेछ सुन्निँदैछ टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है
1: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु खै खै
2: हुन्छ रोशन म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु
3: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: नमस्कार अनि ज्ञान अभिवादन कार्यक्रम रमाइलो साँझको प्रतीक्षा गरेर बस्नुभएका सम्पूर्ण प्रिय आफन्तहरूमा सदाको झैँ आज पनि उपस्थित भइसकेका छौँ। हतार हतार गर्दै कार्यक्रम रमाइलो साँझको बसाइ लिएर यति बेला मलाई प्रविधिबाट सहयोग मिलिरहेको छ नवीन सुविधिको भने आवाजमा छु म मनिषा शर्मा। आहा विरे साथीहरू के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ? साँझको बेला छ अनि एकदमै कामधन्दाको पनि बेला छ, आफ्नै कामधन्दामा व्यस्त स्वस्थ मस्त हुनुहुन्छ होला। व्यस्तको बावजुद पनि कार्यक्रमको प्रतीक्षा पनि गरेर बस्नुभएको थियो होला, पक्कै पनि तपाईँहरूकै प्रतीक्षाको घडी मेटाउनको लागि आइसकेका छौँ कार्यक्रम रमाइलो साँझको बसाइ लिएर। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, मसँग कुराकानी गरिहाल्छौँ। हजुर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? आशिष नैन, काठमाडौँदेखि है? के छ हाल खबर हाम्रो आशिषजीको? पानी परिरहेको छ है त्यतातिर? हुन्छ आशिषजी, यता पनि पठाइदिनु होला पानी है। हजुर पक्कै पनि आशा राखौँ। हुन्छ, फर्स्ट कलर पनि हुनुभएको छ अनि कुन गीत सुन्ने आज आशिषीले? हुन्छ पक्कै पनि हामी एकैछिनमा सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण छाड्न सक्नुहुनेछ है त।
1: काजी राम ने पानी प्रकाश गुरुंग आश्वर भाई अनि बहिनी अनु राई अनि हाम्रो दाई चौकी धेरैजना हाम्रो भगवान्तिर चन्द्र लगायत सबै नाम श्री कथा थियो हाम्रो राजधानी मगाउने सूचना गर्थे।
0: आहा, आउनुभएको थियो काठमाडौँदेखि आशिष नयन बस्नेजी, उहाँसँग हामीले छोटो कुराकानी गरिसकेका छौँ। कार्यक्रममा गीत रोजेर गइसक्नु भएको छ, पालो भने तपाईँहरूको नै छ, फोन डायल गर्न सक्नुहुनेछ 0978501406 बाटो खुला गरिरहेका छौँ। हामी फेसबुक लाइभमा पनि जोडिरहेका छौँ, त्यहाँ गएर सन्देशहरू पनि पठाउन सक्नुहुनेछ तपाईँहरूले। टेलिफोन लाइनमा पनि फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँसँग पनि हामी कुराकानी गरिहाल्छौँ। को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार।
2: हजुर हजुर नमस्ते, म यता भरतपुर प्रकाशजी है।
0: भरतपुर सोह्रदेखि हाम्रो प्रकाशजी बोल्दै हुनुहुन्छ है?
2: एकदम हजुर हजुर।
0: के छ हाल खबर प्रकाशजीको?
2: म चाहिँ ठिकठाकै छु, राम्रै छु हजुरहरू।
0: हामी पनि एकदमै ठिकठाक छौँ प्रकाशजी। अनि गर्मी कतिको छ त्यतातिर?
2: म तपाईँको अहिले घर बाहिर छु भन्नु पऱ्यो, बाहिरतिर हो।
0: ए घरबाट
2: सम्झेको याद गरेको अब आफ्नो
0: हजुर वाक्कै पनि हामीलाई सम्झिन त परिहाल्यो नि प्रकाशजी, माया चाहिँ नमार्नु होला। हुन्छ, आशिषजीले एउटा गीत रोजेर गइसक्नु भएको छ, सम्झना समर्पण छाड्न सक्नुहुनेछ है त।
2: सर्वप्रथम हजुरलाई भन्न चाहे हाम्रो कन्ट्रोल रुमको
0: नवीन सुवेदीजी हुनुहुन्छ है त,
2: उहाँको लागि त अब यो छैन विक्रम सम्पूर्ण टिमलाई भन्न चाहे, हाम्रो अरुण सरको लागि पनि भन्न चाहे, तै भर्खरै हाम्रो गीत रोज्नु भएको छ हाम्रो साथी उहाँलाई पनि भन्न चाहे, र आशिषजीलाई आशिषलाई के अरे आशिषजीलाई त्यहाँदेखि हाम्रो काठमाडौँको जीवन गार्गीजीलाई भयो, मङ्गु थापा धर्मराज ढकाललाई भयो, यता गाडाकोटको सरो सुन्दानी नयाँ राणा मोती मगर देवेन्द्र सापकोट भन्न चाहे, हाम्रो यता धरान बताउनेको सन्फुलाङ गगन फेरन थुमीजी, हाम्रो चन्द्र पण्डितजी भयो, त्यहाँबाट हाम्रो त रत्नबहादुर थापा, मुनु मुखिया, सिर्जना मुखिया, कमल अन्ता, सुनिल लिम्बू, राई अन्ता, हाम्रो काजीराम नेपानी, मुरली कोइरालाजी र जे सम्पूर्ण कार्यक्रम सुनेर भनी दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण देशभित्र जहाँबाट सुनेर भन्नुभएको, मसँग यहाँ बहिनी साथीहरू सुन्न सुनेर बसिरहनु भएको छ, उहाँहरू पनि सम्पूर्णलाई भन्दै नमस्ते भाइ।
0: नमस्कार बुबाई, आउनुभएको थियो भरतपुर सोह्रदेखि प्रकाश गुरुङजी हुनुहुन्थ्यो, उहाँसँग पनि हामीले छोटो कुराकानी गरिसकेका छौँ। टेलिफोन लाइनमा फेरि पनि कोही साथी हुनुहुन्छ, नवीनजीसँग कुराकानी गर्दै हुनुहुन्छ। तपाईँहरू पनि फोन डायल गर्न सक्नुहुनेछ 0978 50 14 06 को बाटो हामी खुला गरिरहेका छौँ, फोन डायल गर्न सक्नुहुनेछ, उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार।
3: हेलो नमस्ते सर।
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: इलामबाट म दिलसा राई।
0: दिलसा जी सन्चै आरामै हुनुहुन्छ?
3: हजुर म शान्ति छु त।
0: अनि के छ सुनाउनुहोस् इलामतिरको हालखबर?
3: इलामतिर पानी पर्दैछ अहिले अलिअलि।
0: भनेपछि शीतल शीतल मौसम छ है?
3: हजुर शीतलै छ।
0: हुन्छ दिलसाजी, हामी एकैछिनमा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झन समर्पण सार्न सक्नुहुनेछ है त।
3: हुन्छ सर्वप्रथम हजुरको लागि अनि दिनु चाहन्छु, अनि मलाई सुतिका पनि साथी मित्रको लागि मिठो सम्झना, अनि आज जन्मदिन मनाउनुहुने प्यारी नाना हुनुहुन्छ कल्पना राई, अनि दिदी कमला कार्की दुवैजनालाई जन्मदिन धेरै धेरै शुभकामना, अनि अन्य साथीहरू भन्नुपर्दा मन्त्री जन्ती कुमारै मुटु निशाले प्यारी सरसित पुग्छ, अनि हुनुहुन्छ प्यारी साथी विपन्नलाई पर्तीमा स्पर्शी, अनि दादा स्पर्शी, दादाका सदरमदास, दादा सांसद लिम्बु, अनि दादा कुमार पर्जा, अनि सहयात्री सरहरू, अनि हुनुहुन्छ एकदमै प्यारी साथी सुमिता याखालाई पनि धेरै सम्झना, अनि नाना जिन्ता चामी भावना मगर, नानी बान्तालाई, अनि रियम पृथ्वी बान्ता, जिना जनमलाई, अनि प्यारी दिदी हुनुहुन्छ पर्जा गुरुङलाई पनि मिठो माया सम्झना भन्दैछु, सुन्नुहोस् ठुलो भाइ।
0: नमस्कार बुबाई, आउनुभएको थियो इलामदेखि दिलसा राईजी हुनुहुन्थ्यो, उहाँसँग पनि हामी छोटो कुराकानी गरिसकेका छौँ। आफ्ना प्रिय आफन्तहरूलाई सम्झना समर्पण छाडेर गइसक्नु भएको छ कार्यक्रम रमाइलो साँझमा छौँ। यति बेला भने हामी एउटा मिठो गीत सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुने नै छौँ, कार्यक्रम सुन्दै गर्नुहोला है त।

0: चोली मैलै हो मन पर्या फैलै हो नभन्या मात्रै हो यस्तै यस्तै थियो गीत हामीले सुनिसकेका छौँ तपाईँहरू पनि पक्कै सुन्नुभएको छ होला कार्यक्रम रमाइलो साथ फोन डायल गर्न सक्नुहुनेछ 0785014106 बाटो खुला गरिरहेका छौँ भने हामी फेसबुक लाइभमा पनि जोडिरहेका छौँ सन्देशहरू पनि पठाउन सक्नुहुनेछ टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गरिहालौँ हजुर नमस्कार
1: हजुर नमस्ते नमस्कार हजुर
0: नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: म यता पूर्व मोरङबाट रत्नबहादुर थापा बोल्दैछु हजुर
0: रत्नबहादुरजीको हालखबर के छ सुनाउनुहोस्
1: हजुर मेरो हालखबर त राम्रो छ रमाइलो छ भन्नुपर्छ मौसमको कुरो गर्नुपर्दा चाहिँ खडेरी लागिरहेछ मोरङतिर भन्नुपर्छ हजुर आज एक हप्ता जति भयो पानी आएको रहेछ गर्मी छ भन्नुपर्छ हजुर
0: भनेपछि पानी परेको रहन्छ है निकै गर्मी छ होला है रत्नजी
1: हजुर निकै गर्मी छ अहिले अञ्चलपुर घामै लागेको छैन अहिले अब छ बदमा आइसकेको अहिलेसम्म घामै छैन
0: हजुर हुन्छ आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला अनि कार्यक्रम सुन्दै हुनुहुन्छ कि नै
1: अहिले सुन्दैछु भनौँ अहिले लाइभ सुनिन्छ जुन फेसबुकबाट सुन्दैछु
0: अनि आज कुन गीत सुन्ने रत्नजीले
1: आज मैले हाम्रो टेक्निसियनमा हुने सरलाई मैले भनिरहेको छु उनको राशि तुला रहेछ मेरो राशि कन्या भन्ने गीत रोइसकेँ होइन
0: हजुर
1: अब कोही पनि बजाइदिनुहुन्छ होला भन्ने मनै बसेको छु
0: पक्कै पनि हामी सुन्नेछौँ साथीहरूलाई सम्झन समर्पण राख्नु होला है त
1: हुन्छ प्रथम तपाईँ मिठो भएपछि कुराने हजुर अनि टेक्निसियन मित्र अनि फ्यामिली साथी परिवारलाई नै अब सुनेर इन्जोय दिनु होला भन्न चाहन्छु अनि मेरो साथीहरू हुनुहुन्छ हाम्रो गगन तेर्सुमे मनको साथी जीवन कार्की अनि हाम्रो मिडिया कर्मी निर्मला वनेम हुनुहुन्छ कालीकमला वनेम सोमी लिम्बु अनि स्काई नवीन कमला मुखिया सूर्यान्द मुखिया मुना मुखिया हुनुहुन्छ हाम्रो राजघाले मगर ढकाल धर्मराज सरस्वता फोक्सेल अनि बहिनी एलिसा लिम्बु हुनुहुन्छ अभिना सुनवार अनि हाम्रो बहिनी हुनुहुन्छ मन्जु थापा गणेश कृष्ण राम कुमार थापा आशिष नारायण बस्नेत भूमिका राई तामाङ लक्ष्मी छेत्री हुनुहुन्छ त्यसै गरेर हुनुहुन्छ हाम्रो कुमार प्रजा अनि हाम्रो ओम मनिषा कोटा मुरली प्रसाद कोइराला प्रकाश गुरुङ काजीराम नेपाल कृष्ण गुरुङ बहिनी प्रज्ञा गुरुङ रोशन फुलाङ राई लगायत अब साथीहरू धेरै हुन्छ नानु निर्मला शाह कपिला चामलिङ अन्जानी हस्तु तिहारी सामसङ लगायत सम्पूर्ण साथीहरूलाई अब गर्नेछौँ लिनु होला भन्दै बिदा हुन्छ नमस्ते बाई
0: नमस्कार बाबाई आउनुभएको थियो मोरङको रतुवा माईदेखि रत्नबहादुर थापाजी उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ गीत रोजेर साथीहरूलाई सम्झन समर्पण छाडेर गइसक्नु भएको छ तपाईँहरू पनि फोन डायल गर्न सक्नुहुनेछ टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ हजुर नमस्कार
2: नमस्कार मनिषा शर्माज्यू नमस्कार म तनाउलाई व्यस्त पनि रहनु होला स्वस्थ पनि रहनु होला असारको महिना पनि हेर्नुहोस् यस्तो उत्पातको गर्मी बढेको छ अलिक केयरफुल पनि होला पानी प्रशस्त खानु होला हजुरको रेडियोमा नारायण ल्याएर नजोस्नु होला पनि भन्दै म ओम्बडी साहबबाट आएँ है त हजुर
0: हजुर पक्कै पनि ओम्बडीजी आफ्नो पनि ख्याल गर्नुहोला है त
2: हजुर हजुर पक्कै पनि ख्याल गरेको छु त्यो रेडियोमा चाहिँ नारायण नसे नझोस्नुहोस् है धेरै सुसायो कि
0: नारायणी चाहिँ सुसायो है
2: एकदम सुसाउँछ अहिलेपछि भर्खरै पनि सुसाएको थियो तपाईँको है
0: कहिले कहिले नारायणी सुसाएको पनि सुन्नपर्छ कि उमाडीजी
2: होइन राम्रो हुन्न है नारायणी सुसाएको त्यो छिरा र भेलकराएको एकदम नराम्रो हुन्छ भन्छन् कि त्यसो भएर त्यो चाहिँ नसुनौँ है त
0: हजुर पक्कै पनि हुन्छ हजुरको कुरा पनि हामी मानौला अनि कार्यक्रम सुन्दै हुनुहुन्छ
2: एकदम सुरुबाटै हो नि म फोन लगाएर गीतै रोजौँला भनेको अनि
0: हजुर लास्टतिर आउनुभयो गीत चाहिँ साथीले रोजिसक्नु भएको छ है
2: हजुर हजुर पक्कै पनि
0: हुन्छ साथीहरूलाई सम्झना समर्पण सार्नु होला है त
2: सर्वप्रथम त हजुरलाई सम्झना गरेँ त्यसै गरेर हाम्रो अरुण घिमिरेजी हुनुहुन्छ अरुण घिमिरेजीलाई घिमिरेजीलाई पनि मिठो सम्झना छ अरुणजी नारायण ल्याएर नजोस्नु होला मनलाई मन परेको छैन पनि भन्न चाहन्छु अनि हाम्रो रेडियो विजय एफएम हल स्टार्टिङ नै लाइ मिठो सम्झना अनि मेरो साथीहरू भन्नुपर्दा मुना राई लिम्बू सुमी लिम्बू विमला एम्फू सलिना पोखरेल सरोज सिंह जाली मोती मगर हेमप्रसाद पाण्डे काजीराम नेपाली प्रकाश गुरुङ प्रेम परियार आशिष नयन गगन तेरथुमी रत्नबहादुर थामेर बस्ने झापाको बिर्ता मोड भन्दै म हजुर केस बसाईबाट बिदा हुन्छु हस्त नमस्कार
0: नमस्कार बाई आउनुभएको थियो गैडाकोटदेखि ओमबडी सापकोटाजी हुनुहुन्थ्यो उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ सुन्दै हुनुहुन्छ भने तपाईँहरू पनि फोन डायल गर्न सक्नुहुनेछ यति बेला हामी फेरि पनि एउटा मिठो गीत सुन्नतर्फ लाग्छौँ त्यसपछि पुनः उपस्थित हुने नै छौँ स्वीकारोस् यो गीत तपाईँहरूको लागि

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तोलाकान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग, चितवन। मोबाइल 98550509 34।
4: हेलो, हाय, ओइ साथी, तिमी कता हिँडेको?
5: हाय, म आज गयाको ड्रेस सबिनेको।
4: किन, के पाइन्छ र त्यहाँ?
5: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
6: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
7: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456 45 90 र 98550 50 360।
8: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
9: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा!
8: जाउँ न त जाउँ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
9: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
10: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि। प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204337।
11: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
12: अहिले साँझको 6 बज्यो।

0: आहा, छोटो गीत अनि छोटो व्यापारिक विश्रामपछि पुनः उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ। रमाइलो साँझमा तपाईँहरूसँगै कुराकानी गरिरहेका छौँ, तपाईँहरूले नै रोजेका गीतहरू सुनिरहेका छौँ। तपाईँहरू पनि सुन्दै हुनुहुन्छ भने फोन डायल गर्न सक्नुहुनेछ 0978-50-14-06 बाटो खुला गरिरहेका छौँ। आफूलाई मनपर्ने गीतहरू रोजेर सुन्न सक्नुहुनेछ भने हामी फेसबुक लाइभमा पनि जोडिरहेका छौँ, त्यहाँ गएर सन्देशहरू पनि पठाउन सक्नुहुनेछ। हामीलाई केही साथीहरूले सन्देश पनि पठाइसक्नु भएको छ, तपाईँहरू पनि सन्देश लेखेर आफ्ना प्रिय आफन्तहरूलाई सम्झन समर्पण छाड्न सक्नुहुनेछ। साँझको बेला छ, पक्कै पनि आफ्नै काम धन्दामा व्यस्त हुनुहुन्छ होला, व्यस्तको बावजुद पनि हामीलाई सुन्दै काम गर्दै हुनुहुन्छ होला। पक्कै पनि खाना बनाउने बेला भइसकेको छ, गाउँघरतिर उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, कामको बावजुद पनि हामीलाई पनि कार्यक्रम सुनेर साथ दिनुभएको छ होला भन्ने आशा गरेका छौँ। टेलिफोन लाइनमा पनि कोही साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गरिहालौँ। को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार। हेलो, नमस्कार हजुर।
1: हजुर हजुर
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म धरानबाट बोलिरहेको छु, पूर्वेली आकाश राई।
0: धरानदेखि हाम्रो पूर्वेली आकाश राईजी बोल्नुभयो है, के छ हालखबर?
1: हालखबर ठिकठाक छ, अहिले अब बेलुकीको समय है, अब घाम लागिरहेछ, अघि दिउँसो पानी परेको थियो, एकदम समग्रमा सब ठिकठाक छ, खबर पनि भनौँ है। बोधो हजुरहरूको के छ नि खबर?
0: हाम्रो पनि एकदमै ठिकठाक छ भन्नुपर्छ। अनि मौसमको कुरा गर्नु पर्दा चाहिँ दिउँसोमा हल्का पानी परेको हो कि जस्तो महसुस भएको थियो, अनि गर्मी चाहिँ उत्तिकै छ है त आकाशजी?
1: हजुर हजुर, अब गर्मीको त अब समय नै हो, सिजनै हो है, यता पनि गर्मी त गर्मी भयो है।
0: हजुर पक्कै पनि। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: सुन्दैछु।
0: खाजा नास्ता खाइसक्नुभयो, के गर्दै हुनुहुन्छ यति बेला?
1: खाजा नास्ता भइसक्यो, भयो अरे, अहिले प्रोग्राम सुन्दै बसेको भनौँ है।
0: भनेपछि हामीलाई सुन्दै बस्दै गर्नुभएको छ है?
1: हजुर हजुर।
0: हुन्छ आकाशजी, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झन समर्पण छाड्न सक्नुहुनेछ है त?
1: हुन्छ, फर्स्टमा हजुरलाई रेडियो एफएम इन्टरटेनमेन्ट विशेष त धेरै सम्झना गरे, अनि साथीहरू हुनुहुन्छ दिदी भूमिका राई, कमला मुखिया, आशिष नाइन, हाम्रो बिहानी अनुष्का, बोबी शिरीष मगर, हाम्रो लक्ष्मी छेत्री, ढकाल धर्मराज, सरस्वता पोखरेल, भाइ निमा शेर्पा, भागी सुनिन्दा कुलुङ, हाम्रो वरुण चन्दले हुनुहुन्छ, अनि हरपल रोशनी, सोनिम शेर्पा, रोमन मोक्तान, अनि काली कमला वानेम, निश्चल निर्मला वानेम, मुना मुखिया, सिर्जना मुखिया, सरिना गुरुङ, दिलसन याम्पु, इन्दिरा चामलिङ, जयरत्नबहादुर थापा, गगन तेरासिने, जीवन कार्की, माधव डुङ्गेल, तबाट हाम्रो राजकाले मगरले नि विशेष सम्झना गरे, दिवस कुलुङ पृथक लगायत, अब धेरै धेरै साथीहरूले प्रोग्राम सुनिराख्नु भएको छ, रानी राजकला, अस्मी सोटङ, बाँकी नाम सुत्ने सबै मेरो साथीहरूलाई सम्झना र बजाकी देखेर गर्दै छुट्टिन्छु ल, बाई।
0: नमस्कार, बाई। आउनुभएको थियो आकाश राईजी, उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ कार्यक्रममा, गीत रोजेर पनि गइसक्नु भएको छ। 0978-50-14-06 बाटो खुला गरिरहेका छौँ, भर्खर मात्र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन डायल गर्न सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, उहाँसँग पनि कुराकानी गरिहालौँ। हजुर नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हाम्रो गीताजी बोल्नुभयो है, के छ हाल खबर गीताजीको?
2: मेरो खबर एकदमै डेन्जर छ, एकदम दामी छ, अनि तपाईँहरू सबैजना हुनुहुन्छ होला नि?
0: हामी एकदमै ठिकठाक छौँ। अनि इलामतिरको हालखबर सुनाउनुहोस् गीताजी।
2: अब मेरो ठिक भयो कि, इलामको पनि एकदमै डेन्जर हुने गर्छ अरे कि।
0: हजुर, अनि के गर्दै हुनुहुन्छ यति बेला?
2: यति बेला चाहिँ खाना सब्जी है तयारी गर्दै, अनि तपाईँहरूको प्रोग्राम पनि सुन्दै भनौँ न।
0: हामीलाई पनि सुन्दै गर्नुभएको छ है।
2: हजुर
0: हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण छाड्नु होला है त।
2: हुन्छ, सर्वप्रथम हजुर प्राजी साथीलाई एकदमै धेरै धेरै समय प्लस मिठो माया, अनि अब कसै लोक भाका सुनेर एकदमै आनन्द लिनु होला भन्न चाहन्छु होइन। विशेष गरी मेरो लाइफबाट प्राभु घाइलाई जानु, अनि रात कालीपट्टि हुन्छ, रात घले मगरलाई एकदम धेरै सम्झना भन्न चाहन्छु, अनि मिटिङ रेवर छात्रा जान्छु, रत्न बाबु थापा हुन्छ, अनि हामी
0: हुन्छ। आहा आउनु भएको थियो इलाम देखि गीता लिम्बुजी वहाँसँग पनि छोटो मिठो कुराकानी गर्न सकिरहेका छौँ हामीले गरिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ उताबाट हाम्रो नवीन सरले को हुनुहुन्छ स्वागत गरौँ हजुर नमस्कार
3: नमस्कार हजुर
0: नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ
3: म धरानदेखि नै आइपुगेँ हजुर विवश कलङ पृथक
0: धरानदेखि विवशी बोल्दै हुनुहुन्छ है के चाल खबर विवशीको सुनाउनुहोस्
3: मेरो खबर हजुर एकदम ठिकठाकै छ आरामै सन्चै नै छ हजुर
0: अनि के गर्दै हुनुहुन्छ यति बेला विवशीले
3: यति बेला हजुर म खासै केही छैन यसो बसिरहेको छु रेडियो विजय पनि यसो हाम्रो पात्रबाट सरेको अलिअलि के भयो मेरोमा अलि डिस्टर्ब भएर चाहिँ अड्किँदै आइरहेको छ त्यति राम्रो चाहिँ सुन्न पाइरहेको छुइनँ
0: हजुर फेसबुक लाइभबाट सुन्नुहुन्न विवशीले
3: अहिले चाहिँ हाम्रो पात्रबाट बचाउँदै गरेको हजुर अलिक बाधा पुगिरहेको छ फेसबुक लाइभमा चाहिँ राम्रो बस्दैछ कि म त्यता गएँ त्यताबाट सुनेको छुइनँ हजुर
0: पछि पनि सुन्न सकिन्छ क्या रे सुन्नुहोला टाइम मिलेसम्म
3: हुन्छ हजुर
0: हुन्छ विवशजी हामी एकैछिनमा एउटा मिठो गीत सुन्नेछौँ साथीहरूलाई सम्झना समर्पण छाड्न सक्नुहुनेछ है त
3: हुन्छ हजुर सम्झना समर्पण छाड्नु पर्दा सँगै छिन् जीवन सङ्गी कृष्ण चामलिङ अनि साथीहरू राजकाले मगर उत्तम एकान्त प्रेमी श्रेष्ठ इतराम चौधरी हरपन रोशनी राई अमिना सुनवार भर्खरै कल गरेर जानुहुने पूर्वली आकाश राई बहिनी दिल्सा राई मामाहरू सम्फुलाङ गगन तेह्र थुमे लगायत सम्पूर्ण सबै साथीहरूमा सम्झना भन्दै बिदा भयो हजुर नमस्कार
0: नमस्कार बाबाई आउनुभएको थियो धरानदेखि विवश कुलुङ पृथकजी हुनुहुन्थ्यो उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ रमाइलो साँझमा तपाईँहरूसँगै रमाइला गपगाफहरू पनि गर्ने जमर्को गरिरहेका छौँ भने मिठो मिठा गीतहरू पनि सुनिरहेका छौँ फेरि पनि हामी एउटा मिठो गीत सुन्छौँ त्यसपछि पुनः उपस्थित हुने नै छौँ कार्यक्रम सुन्दै गर्नुहोला है त

रुमलदी मैलिन्छ लैजाऊ बरु फोटो यस्तै यस्तै थियो गीतमा निकै नै मिठो गीत सुनिसकेका छौँ हामीले कार्यक्रम रमाइलो साँझमा छौँ रमाइलो साँझमा यस्तै यस्तै मिठा मिठा गीतहरू सुन्ने गर्छौँ सुनाउने गर्छौँ तपाईँहरूकै रोजाइका भाकाहरू तपाईँहरू पनि फोन डायल गर्न सक्नुहुनेछ यसरी नै आफूलाई मनपर्ने गीतहरू रुजेर सुन्न सक्नुहुनेछ हामीलाई सन्देश पठाउनु भएको छ यति बेला ढकाल धर्मराजीले नमस्ते कार्यक्रम प्रस्तोताज्यू म ढकाल धर्मराज वीरतमोर घर झापा भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु आज मलाई फुल जस्तै पयालाई खेम सेन्चुरी प्रकाश सपुत्र रञ्जिता बिकाको गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ यस कार्यक्रम मार्फत सम्झना राख्नुपर्दा आज असार 18 गते जन्मदिन मनाउने उदयपुरकी दिदी मन्जु गिरी साथी नवीन कार्की शङ्कुवा सभाकी मिडिया प्रेमी बहिनी कमला कार्की इलामकी बहिनी विपन्ना कार्की काठमाडौँका मिस्टर बीलाई जन्मदिनको शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार साथीहरूमा नाम लिनुभएको छ आशिष नयन सुमी लिम्बू सम्झन सम्झनी सरस्वता पोखरेल दिल्सा राई एलिसा लिम्बू हिमा राई वरुण चञ्चले सुनिता कुलुङ लक्ष्मी छेत्री सपना खड्का मन्जुन थापा लगायत धेरै साथीहरूको नाम लेखेर पठाउनु भएको छ मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झेर मायाको साथमा शुभ दिनको कामना गर्न चाहन्छु भन्नुभएको छ हाम्रो ढकाल धर्मराजीले धेरै धन्यवाद छ यो सन्देशको लागि मिठो सम्झना छ हाम्रो तर्फबाट पनि अर्को साथी हुनुहुन्छ देवमान देवानजीले लेख्नुभएको सन्देश हेलो सिस्टर नमस्ते सेवाहरू म देवमान देवान वीरतमोर झापा हाल रोमानियाबाट हजुरको प्रोग्राम सुन्दैछु बाबा बज्ने गीत मार्फत डेडिकेसन राख्नुपर्दा सोना कन्दवा सन्जु शेर्पा सन्जु सबिना लिम्बू कन्दवा रेडियोकर्मी इच्छा लिम्बू कालीकमला बनेम लिम्बू पान्तावा जेनु प्रतीक्षा चामलिङ राई सानी सानु बुनु सरस्वती श्रेष्ठ मिडिया प्रेमी अस्मिता मगर लगायत धेरै साथीहरूको नाम लिनुभएको छ सबै सबैलाई भन्नुभएको छ धेरै धन्यवाद छ यो सन्देशको लागि पनि अर्को साथी हुनुहुन्छ जनक रजाली मगरजी मिठो माया अनि सम्झना सबैमा भन्नुभएको छ धेरै धन्यवाद छ यहाँलाई पनि यो सन्देशको लागि गीता लिम्बुजीले लेख्नुभएको छ सेवाहरू हजुर रेश्मी प्याकुली गीता प्रमिलाम मिसु चन्द्र लिम्बू काइला बिरमान सुनवर राज कालीकोटे मिसिङ रेवतराज खले मगर शमशेर लिम्बू छत्रयाम्फू लक्ष्मण मगर सुदीप बान्थवा ढकाल धर्मराज एन्ड अल फ्रेन्ड्सलाई भन्नुभएको छ गीता लिम्बुजीले यहाँलाई पनि धन्यवाद छ यो सन्देशको लागि मिलन घायल मुटुजीले लेख्नुभएको सन्देश छ गुड इभिनिङ सिस्टर अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ यहाँलाई पनि धेरै धन्यवाद छ यो सन्देशको लागि अर्को साथी हुनुहुन्छ शुक्रराज र शैली निर्दोषजीले लेख्नुभएको सन्देश छ हामीसँग हेलो नमस्ते नमस्कार साङ्गीतिक अभिवादन म पाँच थरेलियाङ साथ घर भई हाल फिदिप चार डब्लुबाट शुक्रराज र शैली निर्दोष हो अब बज्ने गीत मार्फत साथीहरूलाई समर्पण गर्नुपर्दा साथीहरूको नाम लिनुभएको छ जीवन सहयात्री कमला र शैली प्रेमकला आचार्य डिकेन्द्र सामहाम्फे अरुणा सामहाम्फे गोपाल भाइ चटपटे मनिषा शेर्पा गगन तेराथुमे सुमी लिम्बू सन्चमाया केरुङ तारा शङ्कर विनिता दाहाल सुवेदी मनमाया तिमल सिन्हा लगायत ए टु जेडलाई भन्दै बाई बाई भन्नुभएको छ यहाँले धेरै धन्यवाद छ यो सन्देशको लागि पनि राज कालीकोटेजीले लेख्नुभएको सन्देश छ क्युटी गुड इभिनिङ नमस्कार भन्नुभएको छ नमस्कार छ यहाँलाई पनि मी झापाली हिरो राज कालीकोटे वीरतमोर झापा जस्ट नाउ युएई अपकमिङ सङ डेडिकेटेड टु भाइ इन्द्र कालीकोटे प्याकुली गीता निश्चल निस्मा लिम्बू देवेन्द्र दाहाल जेनु बान्तवा भावना चामलिङ घायल रेनु एलिसा लिम्बू दिलु याम्फू राई फुची संस्कृति लामा निशा बान्थवा कल्पना साम्पाङ दुखी बिना एन्ड
मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। यहाँलाई पनि धेरै धन्यवाद छ यो सन्देशको लागि। टिकु छेत्रीजीले लेख्नुभएको सन्देश छ हामीसँग। हजुर नानी सन्ध्याकालीन नमस्कार भन्नुभएको छ। नमस्कार छ यहाँलाई पनि। सुन्दैछु म त नहुँबाट भन्नुभएको छ। अब बस्ने मिठो भाका हजुरलाई र सम्पूर्ण साथीहरूलाई है भन्नुभएको छ। धेरै धन्यवाद छ यहाँलाई यो सन्देशको लागि। रत्नबहादुर थापाजीले लेख्नुभएको छ, नमस्ते नमस्कार हजुर, म पनि सुन्दैछु मोरङको रतुवा माईबाट। शुभरात्री सन्देश राख्नुपर्दा साथीहरूको नाम लिनुभएको छ, मुना राई लिम्बू, बिमला याम्पू, सलिना गुरुङ, निर्मला गुरुङ, सानी बुनु सरस्वती श्रेष्ठ, हरपल रोशनी, सानु सम्झना, आरामिका राई, खायल बिरमान सुनवार लगायत सबै सबैलाई भन्नुभएको छ। धेरै धन्यवाद छ यो सन्देशको लागि पनि। राज कालीकोटीजीले राज कहले मगरजीले लेख्नुभएको सन्देश छ, हेलो नमस्ते झोली, सुन्दैछु उदयपुर घर भए हाल भारतबाट। अब बज्ने गीत सुनाउनु पर्दा साथीहरूको नाम लिनुभएको छ, विवास कुलुङ पृथक, प्यारी बुनु अमिना सुनवार, रुसान फुलाङ राई, सहयात्री उमेश अञ्जन राई, सिम्पल सरिना, शमशेर लिम्बू, इताराम चौधरी, आशिष नयन बस्नेत, सहयात्री उमेश अञ्जन राई, प्याकुली गीता लिम्बू, टिकराम सुनार, लक्ष्मण मगर, हलपल रोशनी लगायत सबैलाई भन्नुभएको छ। यहाँलाई धन्यवाद छ। सिर्जना मुखियाजीले लेख्नुभएको छ, मिस यु अल भन्नुभएको छ। धेरै सम्झना छ हाम्रो तर्फबाट पनि। मिसिङ रेवाजीले लेख्नुभएको सन्देश छ, नमस्कार गुड इभिनिङ भन्नुभएको छ। एक्सन विराज राई, कृतिका बिहानी, अनुष्का सररा राई, गीता लिम्बू राई, स्मृति लिम्बू, मनिषा सुजाता राई लगायत धेरै साथीहरूको नाम लिनुभएको छ, साथीहरूलाई डेडिकेसन गर्नुभएको छ। एक्सन विराज राईजीले लेख्नुभएको छ, हेलो नमस्ते गुड इभिनिङ, मी एक्सन विराज राई फ्रम भोजपुर, गुड नाइट मिसिङ रेवा, तासिस नयन बस्ने, साहिरा राई, सायामा राई, रुबी बान्तावा, दिल्सा राई, मित्राले नललाई भन्नुभएको छ। सुजन कार्कीजीले लेख्नुभएको सन्देश छ, नमस्ते सिस्टर, म सुजन कार्की धरनबाट अडियो लाइभ सुन्दैछु। अब बस्ने लोकभाका सिमाना चिम्सी राई, सिमला चिम्सी राई, खड्का सुमित्रा, प्रतिमा स्पर्शी, मिसिङ रेवात एन सबैलाई भन्नुभएको छ। गैडाकोट फर्निचरले नमस्ते म पनि सुन्दैछु है, विजय फेम भन्नुभएको छ। विशाल लामिसानेजीले लेख्नुभएको छ, नमस्ते हजुर सन्चै हुनुहुन्छ, म भरतपुर सुरा फुर्तिचुकबाट, हाल परेसी भूमि, अब बज्ने मिठो गीत सर्वप्रथम हजुरको लागि, मेरो परिवारको लागि, साथीभाइको लागि, अनि विजय फेम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूको लागि भन्नुभएको छ। विशाल लामी छानेजीले लेख्नुभएको सन्देश थियो, यहाँलाई पनि धेरै धन्यवाद छ यो सन्देशको लागि। सोरिम राईजीले लेख्नुभएको छ, गुड इभिनिङ सिस भन्नुभएको छ, गुड इभिनिङ हाम्रो तर्फबाट पनि। कमल श्रेष्ठजीले लेख्नुभएको छ, आज मलाई सन्तोष विकार अन्जु गौतमको आवाजमा रहेको गीत लेखैमा कटुसकारी भन्ने गीत यदि मिल्छ भने प्लिज प्लिज बजाइदिनुहोस् है भन्नुभएको छ। सकेसम्म हामी कोसिस गर्नेछौँ। हेलो नमस्कार भन्नुभएको छ, तिन्जुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको पिताबाट कमल श्रेष्ठ, कार्यक्रम मार्फत सम्झना समर्पण गर्नुपर्दा साथीहरूको नाम लेख्नुभएको छ, देव बास्कोटा, मनोज भुजेल, छुच्ची आराती लिम्बू, लोकेन थोक्लेन, राजन खतिवडा लगायत सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ। अन्त्यमा ओके बाई बाई भन्नुभएको छ। धेरै धन्यवाद छ यो सन्देशको लागि। यहाँको सन्देशसँगै हामी पनि कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। अब भने बिदा माग्ने बेला भइसकेको छ। कार्यक्रम रमाइलो साँझ यति बेलासम्म सुनेर साथ दिनुभयो तपाईँहरूलाई नै विशेष विशेष धन्यवाद दिँदै, कार्यक्रममा फोन गर्नुभयो, सन्देशहरू पठाउनु भयो, तपाईँहरूलाई पनि विशेष विशेष धन्यवाद छ। साथै यति बेलासम्म प्रविधिबाट सहयोग मिलिरह्यो नवीन सुवेदीजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै, कार्यक्रम रमाइलो साँझ भोलिको बसाइमा पक्कै पनि लिएर उपस्थित हुने बाचा गर्दै आजको बसाइमा बिदा हुन्छु। मनसा शर्मा नमस्कार, शुभ साँझ शुभरात्री।

0: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइसराईको हकमा बसाइसराईको प्रमाणपत्र, दुला

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नुभयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
5: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
6: बगैचा एडभेन्चर रिसोर्ट
5: 35 वर्ष पुरानो बगैचा भित्र संचालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
6: बगैचा एडभेन्चर रिसोर्ट।
5: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर कैडाकोट 11 नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
7: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
0: हो र?
8: हो नि, चट्याङ पर्दा रुखमुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
0: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
0: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
11: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
12: मेरो तोला जान्छ सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
13: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो, जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
13: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
15: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
14: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
15: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू

0: एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
1: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
0: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नवलपुर
2: ध्यान दिनुहोस् आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ अनावश्यक खर्च घटाऊ नियमित बचत गरौ सहकारीमा बचत गर्दा सुरक्षित भविष्य सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व महत्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि

0: एक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा श्री माया गाह मगरको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। मन्त्री परिषद बैठकका 10 निर्णय सार्वजनिक, नीतिगत स्वीकृतिका साथै महत्त्वपूर्ण नियुक्ति तथा सरुवा गर्ने निर्णय, सहकारी पहिलो संशोधन विधेयक 2083 पारित। चितवनमा प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुईजना पक्राउ। बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरको अध्यक्षमा प्राध्यापक डाक्टर सिंह नियुक्त। र सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको विस्तार गरिने मन्त्री पुनको भनाई। उपाध्यक्ष पौडेललाई 6 थुनामा राखेर अनुसन्धान गर्न अनुमति। विमानस्थलबाट 82 लाख मूल्य बराबरको सुन र चाँदी बरामद।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला जान्छ सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
6: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
5: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
7: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा
8: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
0: विजय खबरमा अब खबर विस्तारमा। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न 10 निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावललाई नियुक्त गर्ने सहित विभिन्न 10 निर्णय गरेको हो। सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालिका रावललाई नियुक्ति गर्ने निर्णय गरेको हो। बिहिबारको मन्त्री परिषद बैठकले नीतिगत स्वीकृतिका साथै महत्त्वपूर्ण नियुक्ति तथा सरुवा गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा सामुद्रिक कानूनी सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। गृह मन्त्रालयको प्रस्ताव अनुसार सरकारले नेपाल प्रहरीमा कार्यरत कार्यरत 8 जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीलाई सरुवा गर्ने निर्णय गरेको छ। सरकारले पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यसै गरी सरकारले सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा सुरक्षण र मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ। सरकारले सामाजिक तथा प्रशासनिक सुधारका लागि विभिन्न नियमावली र नीति स्वीकृत गरेको छ। बिहिबारको बैठकबाट भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा कमाया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 स्वीकृति भएको छ। त्यसै गरी शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा शिक्षा 10 संशोधन नियमावली 2083 र राष्ट्रिय सदाचार नीति 2083 र राष्ट्रिय विज्ञापन नीति 2083लाई समेत स्वीकृत गर्ने निर्णय सार्वजनिक गरेको छ। प्रतिनिधि सभाको आजको बैठकबाट सहकारी पहिलो संशोधन विधेयक 2083 पारित भएको छ। अध्यादेशलाई विस्थापन गर्न ल्याएको सो विधेयकमाथिको छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि विधेयक निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले पारित भएको हो। छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सम्पत्ति शुद्धिकरणका सम्बन्धमा नेपाल विश्व स्तरमा ग्रे लिस्टमा परेको सन्दर्भमा यो बेग्लै विधेयक झन आवश्यक भएको बताउनुभयो। उहाँले आगामी विधेयक ल्याउँदा प्राप्त सुझावलाई समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा संशोधनकर्ता सांसद आर्यन राई, गणेश बहादुर विश्वकर्मा, गङ्गालक्ष्मी आवल, बुद्धिप्रसाद पन्त, पार्वती विक लगायतले भाग लिनुभएको थियो। सांसदले बचतकर्ताको रकम सरकारले नभई सम्बन्धित सहकारीले फिर्ता दिनुपर्ने, सहकारीलाई जुन स्थानीय तहमा दर्ता गरिएको हो त्यही तहमा मात्रै काम गर्न पाउने क्षेत्राधिकार दिनुपर्ने र नियमनका लागि एकै केन्द्रीय निकाय हुनुपर्नेमा जोड दिनुभएको थियो। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मतहत राखेर विगतमा राजनैतिक प्रतिशोधको कुसंस्कार बसाएको भन्दै सरकार त्यसलाई सुधार गर्न काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बिहिबारको बैठकमा सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083माथि दफावर छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले विगतमा विभागमा उजुरी थुपारेर राजनीतिक प्रतिशोधका आधारमा मन नपरेको मान्छेलाई दुःख दिने काम गरिएको बताउनुभयो। उहाँले भविष्यमा आर्थिक अपराधको अनुसन्धानका लागि छुट्टै प्राधिकरण गठन गर्ने विषयमा समेत छलफल अगाडि बढाउनु पर्ने उहाँको भनाइ छ। उहाँले सम्पत्ति शुद्धिकरण विभाग हाल प्रधानमन्त्री कार्यालय मातहत नभई अर्थ मन्त्रालय मातहत रहेको स्पष्ट पार्नुभयो। अर्थमन्त्री वाग्लेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दर्ता र अभियोजन गर्ने अधिकार रहेको उल्लेख गर्दै हाल 13 निकायले यस्तो मुद्दा चलाउन सक्ने कानुनी व्यवस्था रहेको बताउनुभयो। मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्ने अर्जेन्सीको कारण सरकारले विधेयक ल्याएको दावी समेत गर्नुभयो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर फुनले सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्ने बताउनु भएको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बिहिबार भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको दफावार छलफलमा उहाँले यस्तो बताउनु भएको हो। उहाँले हाल 4 शाखा सञ्चालनमा रहेको उल्लेख गर्दै बाँकी प्रदेशमा पनि शाखा विस्तार गरिने बताउनु भयो। उहाँले यस वर्षभित्रै कम्तीमा 2 नयाँ शाखा स्थापना गर्ने लक्ष्य राखेको स्पष्ट पार्नुभयो। उहाँले शाखा विस्तार मात्र नभई ती कार्यालय अत्याधुनिक उपकरण सहित पूर्ण रूपमा सक्षम हुनुपर्नेमा जोड दिनुभयो। सशस्त्र प्रहरी बल नेपालले पश्चिम नवलपरासीका विभिन्न स्थानीय तहसँग मिलेर सम्भावित प्राकृतिक विपदको जोखिम आकलन गर्दै विपद उद्धार तथा समन्वय तालिमलाई तीव्र पारेको छ। जिल्लामा विभिन्न पालिकाहरूसँग आवश्यक समन्वय गरी सशस्त्र प्रहरीले यस्ता प्रभावकारी कार्यमूलक तालिमहरू सञ्चालन गर्दै आएको हो। जिल्लाका बाढी, डुबान तथा अन्य प्राकृतिक विपदको जोखिम मा रहेका क्षेत्रहरूलाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपाल नम्बर 26 गुल्मा हेडक्वार्टर बेलासपुरले स्थानीय बासिन्दाहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराउँदै आएको छ। विपत्ति आइलाग्दा बाह्य उद्धार टोली आइपुग्नु पूर्व स्थानीय समुदाय र नै पहिलो उत्तरदायी हुने भएकाले समुदायलाई नै प्राविधिक रूपमा दक्ष बनाउन यो रणनीति अपनाएको हो। सशस्त्र प्रहरीले विभिन्न स्थानीय तहसँग मिलेर सम्भावित विपदले वस्तुनिष्ठ आकलन गरी यस्ता विपद उद्धार तथा समन्वय तालिमहरू निरन्तर सञ्चालन गर्दै आएको सशस्त्र प्रहरी उपरीक्षक गोविन्द बहादुर खातीले बताउनुभयो। चितौनको इच्छा कामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमा प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। उनीहरूलाई धादिङको गजुरीबाट गाडीसहित पक्राउ गरेको हो। उनीहरूलाई चितौन ल्याइँदैछ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भन्नुभयो थप अनुसन्धानबाट खुल्नेछ। प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार बिहिबार बिहान करिब 11 बजे केही व्यक्तिहरू कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूलाई सामूहिक रूपमा हातपात गरेका हुन्। घटनामा संलग्न मध्ये एकजना निर्माण व्यवसायी रहेको र अन्य व्यक्तिलाई आफूले नचिनेको उहाँले बताउनुभयो। आक्रमणकारीहरूले खोलाबाट ढुङ्गा गिटी उत्खनन सम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट जितेको विषयलाई लिएर आक्रमण गरेको अधिकृत बस्नेतले बताउनुभयो। सुक्खा पहिरो खसेर अवरुद्ध मुगलिन नारायणगढ सडक खण्ड पहिरो पञ्चायतसँगै दुईतर्फे सुचारू भएको छ। चितवनको इच्छाकामना गाउँपालिका छ पानीधारा क्षेत्रमा आज बिहान करिब 11:40 बजे सडकमाथिबाट सुक्खा पहिरो खस्दा अवरुद्ध सडक खण्ड अपराह 3:30 बजेदेखि सञ्चालनमा आएको हो। पहिरो पञ्चायतसँगै रोकिएका सहरी साधन गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। अस्थायी प्रहरी पोस्ट जलबिरे र इलाका प्रहरी कार्यालय मुगलिनबाट खटिएको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास गरिएको थियो। प्रहरीले लेन अनुशासन पालना गरेर सवारी साधन चलाउन सबैमा अपील समेत गरेको छ। चितवनको भरतपुर स्थित बिपी कोरेला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद सिंह नियुक्त हुनुभएको छ। यसअघिको अध्यक्ष डाक्टर विजय नेपानीको कार्यकाल चैतदेखि समाप्त भएपछि अस्पतालमा अध्यक्ष पद रिक्त रहेको थियो। स्वास्थ्य मन्त्रालयले खुला प्रतिस्पर्धामा अध्यक्षका लागि आवेदन माग गरिएको थियो। सोही आधारमा सिफारिस गरिएकामा अन्तिम 3 जना आवेदक मध्ये सिंहलाई अध्यक्षमा नियुक्त गरिएको हो। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उमेश नेपालले अध्यक्षमा नियुक्त डाक्टर सिंहलाई केही दिनमै पद बहाली गर्ने तयारी भइरहेको बताउनुभयो। प्रहरीको अनुमति बेगर सार्वजनिक तथा निजी सवारी साधनलाई कालो स्टिकरको प्रयोग गर्न निषेध गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबारदेखि उक्त नियम लागू गरेको हो। नियम लागू भए लगत्तै चितवनका कुल 150 सार्वजनिक तथा निजी सवारी साधनले कालो स्टिकर हटाएका छन्। प्रमुख प्रहरी निरीक्षक अनिल थापाले कालो स्टिकरकर्ताले लागुसत चोरीका सामान हात हतियार असर पसार अपहरण तथा शङ्कास्पद वस्तु असर पसार गरेको शङ्का लागेकाले हाललाई कालो स्टिकर प्रयोगमा रोक लगाएको जानकारी दिनुभयो। सेन्ट्रल ग्रुपले गैडाको टेक्निकल एकाडेमीलाई आफ्नो समूहमा आबद्ध गर्दै प्राविधिक तथा सिपमूलक शिक्षाको क्षेत्रमा सेवा विस्तार गरेको छ। ग्रुपले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अब एकाडेमी मार्फत छोटो अवधिका सिपमूलक तालिम सञ्चालन गरिने जनाएको छ। ग्रुपका अध्यक्ष एके विलास पौडेलका अनुसार युवालाई दक्ष आत्मनिर्भर तथा प्रतिस्पर्धी जनशक्ति बनाउने उद्देश्यका साथ कम्प्युटर मोबाइल मर्मत इलेक्ट्रिकल इलेक्ट्रोनिक्स प्लम्बिङ एसी टेक्निसियन कुक वेटर हाउसकिपिङ बारिस्टा फेसन डिजाइनिङ बुटिङ तथा केयर गिभर लगायतका तालिम सञ्चालन गरिनेछ। छोटो अवधिमै हजारौँ युवालाई तालिममा सहभागी गराउने लक्ष्य ग्रुपले लिएको पौडेलले बताउनुभयो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
9: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
10: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
9: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
11: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिर्मा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
12: गैंडाकोट फन पार्क गैंडाकोट पाँच गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612024437
13: तेलको जर्किन बोक्दै कता हो दिदी
6: सञ्जीवनी तेल मिल
13: किन नै सञ्जीवनी तेल मिल नै
6: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
13: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
12: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
14: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
12: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 98580-26445 र 98480-27445
0: विजय खबरमा यहाँलाई पुनः स्वागत छ अब बाँकी खबर शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ सिंहदरबार स्थित मन्त्रालयमा आज आयोजित एक समारोहबीच विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले नवनियुक्त अध्यक्ष थापालाई शपथ गराउनु भएको हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले 82 लाख मूल्य बराबरको सुन र चाँदी बरामद गरेको छ बरामद गरेको सुन तथा चाँदीका गरगहना परीक्षणका क्रममा सक्कली भएको पुष्टि भएको छ गएको असार 16 गते जुत्ता प्यान्ट साडी र अन्य कपडामा रहेको भनी लुकाई छिपाई ल्याएको अवस्थामा बरामद गरिएका ती गरगहनालाई बिहिबार काठमाडौँ सुन चाँदी व्यावसायिक सङ्घ क्षेत्र पार्टीमा परीक्षण गराउँदा उक्त रहस्य खुलेको हो विज्ञप्ति अनुसार बरामद गरिएको सुनको कुल परिणाम 285.178 ग्राम रहेको छ जसको बजार मूल्य 67,34,350 कायम गरेको छ त्यसै गरी चाँदीको कुल परिमाण 3,914.650 ग्राम रहेको छ जसको मूल्य 14,38,43,000 रहेको छ बरामद गरेको सुन र चाँदीको जम्मा कुल मूल्य 81,72,393 रुपियाँ रहेको प्रहरीले जनाएको छ बरामद गरिएको सुन र चाँदीका विषयमा थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाई थप प्रक्रिया अगाडि बढाएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो चेतनको भरतपुर महानगरपालिका 15 रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न नहुने देखिएको छ ठेक्का सम्झौताको म्याद सकिन करिब 6 महिना बाँकी रहँदा परियोजनाको करिब 48-50% मात्र निर्माण सम्पन्न भएको छ भरतपुर महानगरपालिकाले 2081 असारमा 30 महिनाभित्र निर्माण फेरि सुन्नुहोला भरतपुर महानगरपालिकाले 2081 असारमा 30 महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी हिमालयन कालिन्चोक बिबिआरजेबीलाई 75,50,91,189 रुपियाँमा ठेक्का सम्झौता गरेको थियो सम्झौता अनुसार रङ्गशाला 2083 पुष 22 गतिभित्र निर्माण सम्पन्न हुनुपर्नेछ हालसम्म 1 वटा दर्शक टावरको निर्माण सम्पन्न भएको छ भने अर्को टावरको दोस्रो तलाको ढलान सकिएको छ 4 मध्ये 1 वटा प्यारापिट निर्माण सम्पन्न भएको छ 2 वटाको ढलान सकिएको तथा अर्को प्यारापिटको निर्माण कार्य जारी रहेको छ विशेष अदालतले नेकपा एमालेको उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 6 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम यादवले देशका युवा लागू औषधको दलदलमा डुब्दा पनि सरकार कुम्भकर्ण निन्द्रमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको शून्य समयमा बोल्दै यादवले भन्नुभयो, देशका युवा लागू औषधको दलदलीमा डुब्दा पनि सरकार कुम्भकर्ण निन्द्रमा छ। आज सरकारलाई घन्टी बजाएर जगाउने बेला आएको छ। सिराहा जिल्लामा मात्रै पछिल्लो 16 दिनमा लागू औषध सम्बन्धी 6 वटा मुद्दा दर्ता भएको उहाँले बताउनुभयो। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। मन्त्री परिषद बैठकका 10 वटा निर्णय सार्वजनिक नीतिगत स्वीकृतिका साथै महत्त्वपूर्ण नियुक्ति तथा सरोवा गर्ने निर्णय, सहकारी पहिलो संशोधन विधेयक 2083 पारित। चितवनमा प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने 2 जना पक्राउ। बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरको अध्यक्षमा प्राध्यापक डाक्टर सिंह नियुक्त। र सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको विस्तार गरिने, मन्त्री फुनको भनाई। उपाध्यक्ष पौडेललाई 6 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति। विमानस्थलबाट 82 लाख मूल्य बराबरको सुन र चाँदी बरामद। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6, इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र नवीन सुवेदीलाई धन्यवाद। श्री माया गाह मगर बिदा हुन्छु। नमस्कार।

0: अब सुन्नुहोस् पुरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए दिदी पो आउनुभएछ, आउनुहोस् भित्र बसम।
5: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
4: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
7: सक्षम फर्निचर, गैंडाकोटे एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
8: मोबाइल 9851291163, 9550474503 र 9551184503।
7: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
11: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
12: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 9855509034।
7: विवाह, पार्टी, सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9862124337।
14: अहिले साँझको 7 बज्यो।

0: Zoey FM 101.5
1: घर घरमा भान्साघर अब भान्साघर लङ रेन चामल सेतो बोरामा पनि उपलब्ध छ।
2: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
1: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल।
3: स्वाद मात्र होइन प्रेम पस्किने।
4: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
5: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
6: जापानिज भाषा कहाँ?
5: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
6: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
7: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजील्याण्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778 50 12 94, मोबाइल 9809233894।
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
9: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
10: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
11: मेरो तोला जान्त सुनाल पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855505934।
13: शुभ प्रभात बस, आज हामी के विषयमा छलफल गर्छौ?
14: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
13: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
15: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
13: हो, अरू भन त।
16: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
17: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
13: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
18: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
19: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
17: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
13: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
22: जय हनुमान, ज्ञान गुण सागर।
23: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
24: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई तपाईँलाई हार्दिक निमन्त्रणा गर्दछौ।
23: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
0: सर, एउटा प्रश्न सोधौँ है।
1: सोध न
0: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
1: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
0: हस्, धन्यवाद सर।
2: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम। विजय एफएम, समुदायको आवाज।
1: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
2: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडभेन्चर रिसोर्ट।
1: हर्स राइडिंग र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
3: लौ न सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भने?
4: जे सुके होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लाग्या होइन क्या रे?
3: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
4: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि
3: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
4: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
5: नरबहादुर मुकमी मगर, अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट 3, ढोडेनी।
6: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
9: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो।

0: स्कूल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
1: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503060।
2: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
3: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा!
2: जाउँ न त जाउँ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
3: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
4: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
1: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि। प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015004, मोबाइल 9862124437।
3: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कर्णालीमा यात्रुवाहक गाडी नदीमा खस्दा 10 जना भन्दा बढी बेपत्ता, खोजी कार्य जारी। पहिरो हटेपछि मुगलिन नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा। आज राति बागमती र गण्डकीका केही स्थानमा ठूलो पानी पर्ने चेतावनी।
1: पूर्वी लगायत यो मध्य र पश्चिम क्षेत्र, पश्चिमको सुदूरपश्चिम क्षेत्रको तराई भूभागमा बढी वर्षा भएको छ। त्यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षासम्म भएको छ। विशेष गरी कञ्चनपुर एरिया, कैलाली क्षेत्र चाहिँ 75-144 मिलिमिटर वर्षा भएको अवस्था छ।
0: अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा आजदेखि 2% घट्यो। राष्ट्रिय सदाचार र विज्ञापन नीति पनि स्वीकृत। गोरखापत्र र सुरक्षण मुद्रण केन्द्रमा नयाँ नेतृत्व नियुक्त।
2: सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना मोरङलाई नियुक्ति गर्ने। अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने।
0: विपक्षीको संसदमा विरोध कायमै। एकै दिन 3 महत्वपूर्ण विधेयक पारित। बजेट विवादले मध्य प्रदेश सभा फेरि अवरुद्ध। बैठक अनिश्चितकालका लागि स्थगित।
3: यसले भविष्यमा यसले टेक क्यारी ओभर गर्छ कि गर्दैन? यो सरकारले कुल मिलाएर यो अर्थतन्त्र नै, यो प्रदेशको अर्थतन्त्रलाई समाप्त पार्ने पुरा रणनीतिक योजनामा अगाडि बढेको छ।
0: र रुसको किबमा ड्रोन आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु। विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रेलिया खेल्दै, भोलि पोर्चुगल क्रोएसिया आमने सामने हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: भएको छ, जसको प्रत्यक्ष असर चामलको मूल्यमा देखिन थालेको छ। प्रति बोरा 300-400 रुपियाँसम्म मूल्य बढ्दा यसको सबैभन्दा ठूलो मार आम उपभोक्ताले खेपिरहेका छन्। खाद्य सुरक्षाका लागि सिँचाइ विस्तार, कृषि उत्पादन वृद्धि र बजारमा कृत्रिम मूल्य वृद्धि नियन्त्रणमा सरकार

0: सरकारले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
1: सुर्खेतबाट कालीकोटका लागि छुटेको यात्रुवाहक गाडी दैलेखको सङ्केताडाबाट कडाली नदीमा खस्ता चालकसहित 10 जना भन्दा बढी बेपत्ता भएका छन्। कडाली प्रदेशको बुलबुली यातायातको गाडी कडाली राजमार्गबाट करिब 400 मिटर तल नदीमा खसेर पूर्ण रूपमा डुबेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। तर नदीको तीव्र बहाव र गाडी पूर्ण रूपमा डुबेका कारण उद्धार कार्य कठिन बनेको छ। प्रहरीले बेपत्ता यात्रुको खोजी जारी राखेको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सिआइएनलाई जानकारी दिनुभयो।
2: सशस्त्र नेपाल प्रहरी होइन स्थानीय समुदाय सबैको त्यो उद्धारको टोली चाहिँ त्यो पुगेको छ। अब एकजना चाहिँ मृत अवस्थाको भेटिएर उहाँलाई चाहिँ उसमा सडकमा ल्याएको छ। अब एकदमै अप्ठ्यारो 400 मिटर जस्तो तल छ अनि त्यो गाडी चाहिँ नदीभित्र छ क्या हजुर, अनि नदी पनि बढेको अवस्था छ र त्यो गाडी मा अब सवार कतिजना थिए भन्ने पनि अझ यकिन हुन सकेको छैन। उनीहरूले खानाको अर्डर गरेको भन्ने बुझिया छ होटलमा, त्यो अर्डर गरेको हिसाबले 10 जनालाई अर्डर गरेको छ। अब त्यो 10 भन्दा माथि नै हुन सक्छ। अनि यो गाडी चाहिँ अब सुर्खेतदेखि कालीकोट जानलाई हिँडेको रहेछ। गाडीको केही पार्ट पूर्जाहरू चाहिँ त्यो भिरमा अलिअलि भेटिएको छ। त्यो बाइकहरू सबै गाडी चाहिँ नदीभित्रै छ। अब गोताखोर पनि अब परिचालन भएको अवस्था छ तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन। थप जिउँदै उद्धार गर्न सकिएको अवस्था पनि छैन। अब एकदमै अज्ञात अवस्था नै छ हजुर गाडीहरू पनि।
1: अन्तरप्रदेश सार्वजनिक यातायातमा 2% भाडा घटाइएको छ। घटेको भाडा दर आजदेखि 2 वा 2 भन्दा बढी प्रदेश जोड्ने राष्ट्रिय रूटमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागू भएको यातायात व्यवस्था विभागले जनाएको छ। इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा 2% घटाउने निर्णय गरेको हो। विभागका अनुसार डिजेलको मूल्य घटेपछि भाडा दर पुनः समायोजन गरिएको हो। विभागले यसअघि इन्धन महँगिँदा यात्रुवाहक र मालवाहक सवारीको भाडा 5% बढाइएको थियो। अहिले इन्धन सस्तो भएपछि त्यसलाई समेत ध्यानमा राखेर 2% भाडा घटाइएको जनाएको छ। नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा तराईका मालवाहक सवारी सबैमा 2% भाडा घट्नेछ। सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरेको छ। यस्तै गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुङ्गाना नियुक्त भएका छन्। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरी का 8 जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी को सरुवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
3: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति गर्ने कानून मन्त्रालयबाट छ। अग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिस्ट्रिक्सन, छोटकरीमा बिबिएनजी भन्छ, यसलाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने गृह मन्त्रालयको छ। नेपाल प्रहरीमा कार्यरत 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने अर्को पूर्वाधार विकास मन्त्रालयको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा श्री धर्मराज खड्का धनकुटालाई नियुक्ति गर्ने अर्को भूमि मन्त्रालयबाट छ। कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने अर्को शिक्षा मन्त्रालयको छ। शिक्षा 10 औं संशोधन नियमावली 2083 स्वीकृत गर्ने अर्को संचार मन्त्रालय गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल कैलालीलाई नियुक्ति गर्ने अर्को पनि संचार मन्त्रालयकै छ। सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना मोरङलाई नियुक्ति गर्ने अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने।
1: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारले संसदमा पटक पटक उठाएका विषयलाई व्यवस्था गरेको भन्दै विरोध जनाएका छन्। आज बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले आआफ्नो स्थानबाट उठेर सीमा समस्या लगायत विभिन्न सार्वजनिक सरोकारका विषयमा सरकारले कुनै चासो नदिएको भन्दै विरोध जनाएका हुन्। विरोधपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली काङ्ग्रेसका सांसद खड्ग बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। सांसद बुढाले सरकारले कानून शासन र सुशासनको मर्ममाथि प्रहार गरेको आरोप लगाउनुभयो। उहाँले राहदानी छपाई खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको विषय सार्वजनिक भएकाले त्यसको निष्पक्ष पारदर्शी र कानून अनुसार छानबिन हुनुपर्ने माग गर्नुभयो।
4: पासपोर्ट प्रकरणको जरा समय पुगेर निष्पक्ष अनुसन्धान होस्, हिजोका प्रधानमन्त्री वा परराष्ट्र मन्त्री जोसुकै दोषी ठहरिए पनि कारबाही होस्, हाम्रो साथ रहनेछ। तर बाहिर सुशासनको सल्लाहकारहरूको आडमा प्रधानमन्त्री कार्यालयबाट विगतका ओम्नी जस्तै अरम्भ काण्ड थप्ने काम किमार्थ स्वीकार्य हुने छैन।
1: यसैबीच प्रतिनिधि सभाले आज 3 महत्वपूर्ण विधेयक बहुमतले पारित गरेको छ। बैठकले सहकारी पहिलो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 र सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरेको हो। विधेयकहरू दफादार छलफलपछि बहुमतले पारित भएको हो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले सम्पत्ति शुद्धिकरण अनुसन्धानलाई थप प्रभावकारी बनाउन कानुनी व्यवस्था सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो। बजेटलाई लिएर उत्पन्न विवादका कारण मध्य प्रदेश सभाको बैठक फेरि अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल जसपा, नेपाल र जनमत पार्टीले बजेट संशोधनको माग गर्दै आज पनि बैठक चल्न नदिएपछि सभामुखले बैठक अनिश्चित समयका लागि स्थगित गर्नुभयो। बैठक सुरु हुनसाथ जनमत पार्टीका सांसद सञ्जय कुमार यादवले सरकारले 1 करोड रुपैयाँका साना साना योजनामा बजेट बाँडेर संहिताको मर्म कमजोर बनाएको आरोप लगाउनुभयो।
5: यसो हेर्दाखेरि 1 अरब 66 करोड अहिले 2-3 वटा मन्त्रालयभन्दा बढीको बजेट छ। अहिले हामीले समानुपातिक हिसाबले सबै जिल्लामा सबै पालिकामा बजेट विनियोजन भएन भनेर जुन भन्दैछौँ, यसले त झन् डिफरेन्सेस ल्याउँछ। 1 अरब 66 करोडको तपाईँले रेड बुकमा हुँदै नभएको योजना टेन्डर गरिदिएपछि यसले भविष्यमा यसले टेक क्यारी ओभर गर्छ कि गर्दैन? यो सरकारले कुल मिलाएर यो अर्थतन्त्र नै, यो प्रदेशको अर्थतन्त्रलाई समाप्त पार्ने पुरा रणनीतिक योजनामा अगाडि बढेको छ। तपाईँले यो संहितालाई समाप्त पार्ने षड्यन्त्र कहाँबाट तपाईँले सुरु गर्नुभयो?
1: अहिले देशका धेरै स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश भूभागमा आज राति पनि मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार विशेष गरी सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सिआइएनसँग कुरा गर्दै वरिष्ठ मौसमविद वरुण पौडेल भन्नुहुन्छ।
6: विशेष गरेर यो पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ। पूर्वी लगायत यो मध्य र पश्चिम क्षेत्रमा, पश्चिमको सुदूरपश्चिम क्षेत्रको तराई भूभागमा बढी वर्षा भएको छ। त्यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षासम्म भएको छ। विशेष गरेर कञ्चनपुर एरिया, कैलाली क्षेत्र चाहिँ होइन 75-144 मिलिमिटर वर्षा भएको अवस्था छ। अन्यत्र चाहिँ पहाडी भूभागमा मध्यमदेखि भारी वर्षा छ। त्यस्तै चाहिँ हाम्रो यो कपिलवस्तुमा 118 मिलिमिटरसम्म वर्षा भएको छ। अन्यत्र चाहिँ हल्कादेखि मध्यम वर्षा छ। त्यो भावनाले अब मनसुन चाहिँ देशभरि फैलिएको अवस्था छ। त्यो भएर विशेष गरेर बेलुकाको समयमा चाहिँ वर्षा हुन सक्ने देखिन्छ। तर त्यस्तो ठुलो चाहिँ पहाडी भूभागमा लगातारको झरी अथवा त्यस्तो खालको चाहिँ ठ्याक्क चाहिँ छैन। अब अर्को हप्ताबाट फेरि मनसुन चाहिँ अब अलिक केही सक्रिय हुन सक्छ।
1: यसैबीच आज 1 घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा बढी 8 मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौँ सहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। आगामी केही घण्टासम्म वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। उता वर्षा अघि तराईमा गर्मी भने कायम रहेको छ। आज दिउँसो वर्षाको वीरगन्जमा सबैभन्दा बढी 37.1 डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ। यसैबीच सुक्खा पहिरोका कारण अवरुद्ध भएको मुगलिङ नारायणगढ सडक खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। चितवनको जलबिरी क्षेत्रमा खसेको पहिरो डोजरको सहायताले हटाएपछि सडक दुवैतर्फबाट सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। साझा खबरमा अब विदेशका खबर। रुसले युक्रेनको राजधानी किबमा रातभर व्यापक ड्रोन र मिसाइल आक्रमण गर्दा कम्तीमा 18 जनाको मृत्यु भएको छ। 90 जना घाइते भएका छन्। आक्रमणपछि भोलि किबमा शोक दिवस घोषणा गरिएको छ। आक्रमणमा एम्बुलेन्स सेवा केन्द्र, आवासीय भवन र अन्य नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ। अब खेल खबर। विश्वकप फुटबलको नकआउट चरण को खेलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। यो खेल राति पौने एक बजे अमेरिकामा हुनेछ। स्पेन समूह एच को विजेता र अस्ट्रिया समूह जे को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। यसैबीच फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान पौने 5 बजे पोर्चुगल र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रङ्गशालामा हुनेछ। पोर्चुगल समूह के को उपविजेता र क्रोएसिया समूह एल को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 9 बजे स्विजरल्यान्ड र अल्जेरिया खेल्दैछन्। अहिलेसम्म 10 वटा टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्।
0: सन्तोषी रावल
7: राप्ती पुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित।
8: पहिलेदेखि नदीको बहाव छुट्याएर अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ। उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ, यता डुडोतिर पनि डुबाउनु हुन्छ। त्यो कारणले चाहिँ यदि पुल बनाउनु हुन्छ भने ठिक छ, पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्न।
7: पुल पूरा लम्बाइमै बनाउन स्थानीयको माग रिपोर्टसँगै लागू औषद ऐन समय सापेक्ष बनाउनु पर्ने माग बढ्दो संवाद श्रृङ्खला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
10: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाँकीको डुडुवा गाउँपालिका अन्तर्गत राप्ती नदीको सिद्निया घाटमा निर्माणाधीन पुल पूरा लम्बाईमा निर्माण गर्न स्थानीयवासीले माग गरेका छन्। पुल अधुरो छाडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जङ्गामा बाँध बनाउन नदिने उनीहरूले चेतावनी दिएका छन्।
12: बाँकेको डुडुवा गाउँपालिका स्थित राप्ती नदीको सिदनिया घाटमा निर्माणाधीन राप्ती पुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। सुरुमा 1140 मिटर लामो पुल बनाउने योजना भए पनि अहिले 700 मिटर मात्रै निर्माण भइरहेकाले बाँकी भागमा पुलको सट्टा बाँध बनाउन खोजिएको उनीहरूको आरोप छ। निर्माण स्थलमै पत्रकार सम्मेलन गर्दै स्थानीय जनप्रतिनिधि र सरकारवालाले मूल डिजाइन अनुसार नै पूरा लम्बाईमै पुल निर्माण गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले पुल अधुरो छोडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जग्गामा बाँध बनाउन नदिने चेतावनी समेत दिएका छन्।
8: पहिलेदेखि नदीको बहाव छुट्याएर अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ। उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ, यता डुडोतिर पनि डुबाउनु हुन्छ। त्यो कारणले चाहिँ यदि पुल बनाउनु हुन्छ भने ठिक छ, पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्न।
12: नेपालगञ्जलाई राप्ती सोनारी हुँदै पूर्व पश्चिम राजमार्गसँग जोड्ने वैकल्पिक सड़कका रूपमा यो पुलको महत्व बढ्दै गएको अवस्थामा पुलको लम्बाई घटाउनु उचित निर्णय नभएको उहाँको भनाइ छ।
13: त्यति बेलाको चाहिँ हुलाकी सडकको कार्यालयले चाहिँ टिप्पणी गरेको चाहिँ 1140 मिटरको यो पुलको चाहिँ टिप्पणी उठाएको हो। यहाँबाट यो रोडलाई चाहिँ अहिले हुलाकी राजमार्गको रूपमा जोडिसकेपछि र यो सानो पुलले अहिले पनि 700 मिटरको पुलले चाहिँ यसलाई थ्याक्न सक्दैन, किन हामीले यहाँ बाढी पटक पटक बाढी आउँदा हामीले प्रत्यक्ष रूपमा चाहिँ यसको अनुभूति गरेका छौँ।
12: स्थानीय वासीका अनुसार पुलको सट्टा बाँध निर्माण गरिए वर्षायाममा पानीको प्राकृतिक बहाव अवरुद्ध हुने, खेतयोग्य जमिन डुबानमा पर्ने र डुडुवा तथा राप्ती सुनारी क्षेत्रमा बाढीको जोखिम अझ बढ्ने स्थानीयहरू बताउँछन्।
14: एक त राप्तीले पुरा मुम्बरी जग्गा काटेर ध्वस्त त्यस्तै बनाइसक्यो, अब जस्तै ड्याम बाँधिन्छ भने त्यो गाउँ पनि ध्वस्त हुन्छ, पुरै गाउँ खतम हुन्छ।
12: राप्ती सुनारी गाउँपालिका छका वडा अध्यक्ष लवराज खरेलले 2071 र 74 सालको विनाशकारी बाढी स्मरण गर्दै दीर्घकालीन समाधानका लागि पूरा लम्बाईको पुल नै आवश्यक रहेको बताउनु भएको छ।
14: 71 र 74 को बाढी हेरेका छौँ हामीले, ड्यामले गर्दाखेरि पानी थुनिएर खल्ला टपरी बस्तीमा ढलैया गुल्रीका बस्तीहरूमा काखमा बच्चा बोकेर निरही भएर बाबामाहरूले सम्पत्ति बगेको निरही भएर हेरिरहेको अवस्था छ। त्यो कहारी लाग्दो दृश्य आज पनि कुरा गर्दै गर्दा आँखामा झल्किन्छ। सम्बन्धित निकायले यहाँको जनताको आवाजलाई एकदमै आत्मसात गर्दै यो पुललाई 420 मिटर थप दिएदेखि हामी यो क्षेत्रकै यो भूगोलकै सबै वासीहरू आभारी हुन्थ्यौँ।
12: करिब 3 वर्ष अघि सुरु भएको यो पुल निर्माण आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ। हाल करिब 1,19 करोड रुपियाँ लागतमा 700 मिटर पुल निर्माण भइरहेको छ। तर स्थानीय भने पुलको लम्बाई नबढाइए समस्या समाधान नहुने र भविष्यमा बाढी र डुबानको जोखिम झन बढ्ने अडानमा छन्। निशु जोशी, सिआइएन रेडियो कृष्णसार, नेपालगञ्ज, बाँके।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 50 वर्ष पुरानो लागू औषध ऐन संशोधनको माग बढ्दै
15: कानुनमा बोल्ने कुरा कानुनको ठाउँमा हामी छौँ। तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौँ।
0: विज्ञको सुझाव समेट्दै संशोधन गरिने सांसदको प्रतिबद्धता। संवाद श्रृङ्खला हेलो सांसद बाँकी नै छ, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
18: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
19: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृङ्खला हेलो सांसद।
20: नमस्कार, संवाद श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृङ्खला हेलो सांसदमा लागू औषध नियन्त्रण सम्बन्धी उपलब्ध कानुन र कार्यान्वयनको अवस्था, सुधारका लागि विभिन्न संसदीय समिति र राजनीतिक दलमा आबद्ध सांसदहरूको प्रतिबद्धता तथा विचारबारे छलफल गर्दैछौँ।
21: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कडा लागू औषध प्रयोगकर्ताको अनुमानित सङ्ख्या 130,432, जसमा पुरुष 121,692 अर्थात् 93.7%, 8,732 अर्थात् 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो। मनमा लागेको कुरा पनि हुनसक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानुनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो म्यानेजरहरूबाट अब हामी सुन्न सुरु गर्छौँ।
22: म सुशीला ढकाल आचार्य, झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद। कानुनमा बोल्ने कुरा कानुनको ठाउँमा हामी छौँ। तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौँ।
2: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
22: तपाईँले जुन तपाईँहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु। त्यसमा तपाईँहरूका लागि सहयोग गर, तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानुन बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ, यो महत्त्वपूर्ण छ, यो आवश्यकता छ। पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो, निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्दै दुईटा कुरा यहीँ टुङ्ग्याउँछु। धन्यवाद।
2: धन्यवाद। नजिकै मानिसजी हुनुहुन्छ, उहाँको पनि।
3: मेरो नाम मनमाया विश्वकर्मा, म झापा क्षेत्र नम्बर 2 को प्रतिनिधित्व गर्छु। मेरो पार्टी चाहिँ नेपाली कङ्ग्रेस हो। धेरै महत्त्वपूर्ण विषय छ, थुप्रै कानुनहरू यस्ता छन् जुन महत्त्वपूर्ण छ हाम्रो समाजको लागि, र कानुनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ, र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ, त्यो पनि मैले थाहा पाएँ अहिले। अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु, र मेरो चाहिँ कानुनले कस्तो किसिमले कानुन निर्माण भयो भने हामीलाई सहजता हुन्छ,
2: समातिएका छन् र संसदमा हजुरले यो कुरा चाहिँ
3: यो कुरा म सशक्त रूपमा उठाउनेछु, र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु, र म यसलाई मेन मुद्दा बनाउँछु, मेरो प्रतिबद्धता हो।
2: माननीय बलावती शर्माज्यू,
4: सर्वप्रथम त कडा कानुन भनेर भन्नुभएको छ, कानुन त चाहियो नै, कानुन बनाउनु पर्छ, र त्यो कानुन बनाउनको लागि त्यो कानुन समितिमा नै भएको हुनाले र यो सबै भोगेको हुनाले मैले कहाँ कहाँ के गर्नुपर्छ। तर कडा कानुनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेनछ, त्यसमा स्कुल लेभलदेखि करिकुलम जो अघि बनाइराख्ने भन्नुभएको छ, यो पञ्चवर्षीय गुरु योजना त्यसमा के छ हामीले पनि हेरौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो, र 50 वर्षको पुरानो कानुनलाई तुरुन्तै संशोधन गरेर नयाँ कानुन ल्याउनु पर्यो, पुनर्स्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ, र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यस्तो यो गर्नु हुँदैन हामीले भन्न त पर्यो, यो लागु औषध खाँदा यस्तो कानुन छ, यस्तो हुन्छ, यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कुल लेभलदेखि नै लग्नुपर्छ। कडा कानुनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन। हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा, बोल्ने कुरा, त्यहाँ कानुन बनाउने कुरा र सहयोग गर्ने कुरा, अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ। हस्त, धन्यवाद।
23: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु। म हरिना देवी कामी, डडेलधुरा प्रतिनिधि सभा सदस्य। यो धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानुन बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौँ। त्यस कारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु, र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिन छु।
24: मेरो नाउँ डाक्टर चन्द्रमोहन यादव। जो यहाँ जो ल छ त्यसको बारेमा आई डी नो द्याट यस्तो पुरानो, अब सो 50 इयर्स ह्याभ पास्ड एन्ड नथिङ हेज ह्यापन न्यू, आई मिन सो द्याट्स अ भेरी सकिङ थिङ फर मी।
2: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ।
24: म यो 2 महिनामा 2 चोटि अब बलावतीजीले धेरै त्यहाँ हाम्रो मान्यज्यू धेरै बोलिराख्नुहुन्छ, उहाँहरूले कति विचार गर्नुभएको छ। म 2 चोटि यो ड्रग एब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन्स ट्वाइस,
2: दुईपटक कुरा उठाइसक्नु भयो
24: 2 चोटि या यसको बारेमा फिल कसकसले गर्छ होला, एउटा डाक्टरले, एउटा परिवारले, र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ न, नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन, बुझेर पढेर होइन कति कुरा यु क्यान फिल।
25: नमस्कार, म सरस्वती लामा धादिङबाट, म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु। गाजा खेती, अहिले गाजा खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है, गाजा खेती चाहिँ उद्योगसँग जोडिएको त छ, देशको अर्थतन्त्रसँग जोडिएको पनि छ, तर त्यसो भन्दैमा हामीले गाजा खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि, त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो, के अरे आम्दानी पनि हुन्छ, देशको लागि एकदमै राम्रो हो होइन, उद्योग धन्दा पनि चल्छ, त्यसको हरेक चिज हरेक जरादेखि लिएर बिजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन, हामीले बिर्सिनु हुँदैन कि त्यो लागु पदार्थ हो। त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ, सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिनु चाहिँ ठिकै छ होइन, त्यो त्यतातिर चाहिँ सोचौँ। तपाईँहरूले चाहिँ कानुनको तर्फबाट मात्रै हेर्नुहुन्छ, उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन, कसैले के को तर्फबाट मात्रै हेर्नुहोला, तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौँ भने हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन, त्यसलाई त्यो कानुन ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौँ। पूर्ण रूपले हामी चाहिँ यो लागु पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौँ कि, लागु पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ हामी। तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौँ। धन्यवाद।
0: संवाद श्रृङ्खला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। कर्णालीमा यात्रुवाहक गाडी नदीमा खस्दा 10 भन्दा बढी बेपत्ता, खोजी कार्य अझै जारी रहेको प्रहरीको भनाइ छ। पहिरो हटेपछि मुगलिन नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज राति बागमती र गण्डकीका केही स्थानमा ठूलो पानी पर्ने मौसमविदको चेतावनी छ। अन्तर्प्रदेश सार्वजनिक यातायातको भाडा आजदेखि 2% घटेको छ। राष्ट्रिय सदाचार र विज्ञापन नीति पनि स्वीकृत भएको छ भने गोर्खापत्र र सुरक्षण मुद्रण केन्द्रमा नयाँ नेतृत्व नियुक्त गरेको छ। विपक्षीको संसदमा विरोध कायमै छ। एकै दिन 3 महत्वपूर्ण विधेयक पारित भएको छ। बजेट विवादले मध्य प्रदेश सभा फेरि अवरुद्ध भएको छ। बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। र रुसको किबमा ड्रोन आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। भोलि पोर्चुगल र क्रोएसिया आमने सामने हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 19 गते बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 20437.
2: अहिले रातिको 8 बज्यो.
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न.
4: ल लिनुहोस्.
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
4: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ. दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो. तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु. हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार. भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने.
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो. बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश.
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर. मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन. 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ.
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ. अहिले चाहिँ म पयोटार बस्छु. समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने. वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि.
8: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि. मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो. आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ.
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34.
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी. थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ. सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्. आजै सुरु गरौँ बचत गर्ने बानी. स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व.
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्.
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ.
10: नेपाल सरकार, विज्ञापन बोर्ड.
12: जय माता मौला काली. काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका.
13: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले.
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर.
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली.
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली.
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर.
14: सुन्तली दिदी वन त आगोले सखापे पार्न आट्यो के गर्ने होला भन्या
15: या जे सुके होस् हामीलाई मात्र के को चिन्ता भन्या हाम्रो घरमा लागे होइन के अरे
14: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी अनि हाम्रा गाई बस्तुले खाने घाँस पात हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नब्बे नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि यो कुरो बुझ्नुहोस् न
15: ए हो त नि है सही कुरा गर्यो तिमीले मैले त यतातिर सोच्दै नसोचे कि
14: वन जङ्गल त हामीलाई मात्र होइन हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको ए सुन्तली दिदी कुरै नसुने किन उठ्या
15: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि हिँड तिमी पनि
16: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर
17: तेलको जर्किन बोक्दै कता हो दिदी
15: सञ्जीवनी तेल मिल
17: किन नि सञ्जीवनी तेल मिल नै
15: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बाल बालिकालाई मालिस गर्न पनि हुने
17: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
18: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
19: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
18: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 नयाँ चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9580 26445 र 9480 27445

0: दाई ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
4: मैले बुझिसकेँ बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फनपार्क छ नि त्यही गर हुन्न र
3: ल ल गएर तुरुन्त बुक गरिहाल है
5: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
6: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078501504 मोबाइल 98612204337
7: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसम
8: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
7: त्यस्तो राम्रो लाग्यो दिदी यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
9: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
6: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550574503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार।

0: पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारापानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यसरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाई पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: FM 101.9
1: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
2: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन।
2: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
2: यो दाइजोको कुरा चाहिँ नगरौँ। तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: बढ्दो गर्मीसँगै जङ्गलमा आगलागीका घटनाहरू हुन सक्छन्। वन जोगाउनु तपाईँ हाम्रै कर्तव्य हो। तसर्थ जङ्गलमा आगलागी भएको देख्न साथ आगो निभाउने जिम्मेवारी आफ्नै हो भन्ने सोचौँ। आगो निभाउन आफू पनि जाउँ र अरूलाई पनि खबर गरौँ।
8: हरिमाया अधिकारी, अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह, गैनाकोट, नवलपुर।
9: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम। विजय एफएम, समुदायको आवाज।
10: सयौं रेडियो माझमा सामुदायिक सीआईएन।
11: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सरकारद्वारा भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा बाँड्न सुरु, अबका योजनाबारे भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता भन्छन्।
12: निरन्तरता दिने हो 77 जिल्लामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
11: सरकारी कागजातको मोबाइल स्क्यानमा किन गरिँदैछ कडाई?
13: बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि सामूहिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि त्यसलाई निरुत्साहित गर्नलाई रोकेको।
11: र कियेभमाथिको पछिल्लो रुसी हमलामा कम्तीमा 20 जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
14: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पपछि भग्नावशेषमा एक सातासम्म पुरिएका एक पुरुषको जीवितै उद्धार गरिएको छ। हर्नान गिल तटीय सहर काटिया लामार स्थित आफूले सुरक्षा गार्डका रूपमा काम गर्ने सपिङ सेन्टरको भग्नावशेष मुनि पुरिएका थिए। सोमबार उनी कहाँ छन् भन्ने पत्ता लागेपछि सात देशका उद्धार टोलीहरूले 24 घण्टा निरन्तर उद्धार अभियान चलाएका थिए। उद्धारका क्रममा उनलाई पानी उपलब्ध गराइएको थियो भने उद्धार कर्मीहरूले अस्थिर संरचनाबाट अत्यन्त सावधानीपूर्वक भग्नावशेष हटाउँदै धेरै घण्टाको प्रयासपछि सुरक्षित रूपमा उनलाई बाहिर निकालेका हुन्। भूकम्पमा हालसम्म करिब 2300 मानिसको मृत्यु भएको पुष्टि भएको छ। रुसले रातभरि गरेका ठूला आक्रमणहरूमा युक्रेनको राजधानी कियेभमा मृत्यु हुनेहरूको संख्या बढेर कम्तीमा 20 पुगेको छ। युक्रेनको हवाई फौजका अनुसार रुसले गएराती युक्रेनमाथि करिब 500 ड्रोन र 74 क्षेप्यास्त्र प्रहार गरेको थियो। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, त्यहाँ हामीले निरन्तरको आक्रमणका कारण भत्किएका आवासीय भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार कर्मीहरूले अझै खोजी कार्य जारी राखेको पायौं। त्यसमा एक किशोरी पनि छन्। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। यसैबीच युरोपेली आयोगले आज रुसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्दैछ। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले दोस्रो विश्वयुद्धपछिका दशकहरूमा जबरजस्ती गरिएका धर्मसन्तानका रूपमा दिइने फोर्स्ड एडप्सन घटनामा राज्यको भूमिकाका लागि औपचारिक रूपमा माफी मागेका छन्। अनुमानित 1,85,000 शिशुहरूलाई उनीहरूका आमाबाट अलग गरिएको थियो। विवाह नगरेका कारण हजारौं महिलालाई आफ्ना सन्तान त्याग्न दबाव दिइएको थियो। प्रधानमन्त्री स्टारमरले संसदमा यो अभ्यासलाई उनकै शब्दमा इतिहासको एउटा कलङ्क भनेका छन्। भारत सरकारले व्हाट्सएपलाई प्रयोगकर्ताले फोन नम्बरको सट्टा छुट्टै युजर नेम प्रयोग गरेर च्याट गर्न सक्ने नयाँ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। सरकारले यस्तो सुविधाले अनलाइन ठगी र साइबर अपराध बढ्न सक्ने बताएको हो। भारतमा व्हाट्सएपका 85 करोड भन्दा बढी प्रयोगकर्ता रहेका छन्। र थाइल्यान्डको उत्तर पूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। उक्त दुर्घटनामा 8 जना भिक्षुको मृत्यु भएको छ भने 20 जना भन्दा बढी घाइते भएका छन्। बालकको उमेर आपराधिक जिम्मेवारी वहन गर्न पुगिसकेको छैन, तर उनका अभिभावकमाथि पर्याप्त निगरानी नगरेको आरोपमा मुद्दा चल्न सक्ने बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
11: साझापखमा पुनः स्वागत छ। सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गर्न सुरु गरेको अधिकारीहरूले जनाएका छन्। त्यसक्रममा आज बर्दियाका 29 सुकुम्बासी परिवारलाई पूर्जा दिइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाले बीबीसीलाई जानकारी दिए। उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढाएर लाल पूर्जा वितरण गर्न सुरु गरिएको हो। समितिमा भूमिहीन र दलितका करिब 3 लाख र अव्यवस्थित बसोबासीका 9.5 लाख जति गरी 12.5 लाखको हाराहारीमा लाल पूर्जाको माग गर्दै निवेदनहरू परेका बताइएको छ। साथै छुटेकाहरूलाई समेट्ने गरी निवेदन दिन आह्वान गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हालै प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाब दिने क्रममा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले असारको 3रो साताबाट लाल पूर्जा बाँड्न थालिने बताएकी थिइन्। यसै सन्दर्भमा हामीले उक्त मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टलाई टेलिफोन सम्पर्क गरी सुरुमा अब यो प्रक्रिया कसरी अघि बढ्छ भनेर सोधेका छौँ।
12: नेपाल सरकारले गठन गरेको विगतका आयोगहरू र अहिलेको चाहिँ भूमि समस्या समाधान समिति मार्फत चाहिँ हामीले चाहिँ जे जति निवेदनहरू हाम्रो कलेक्सन भएको छ, झन्डै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी पर्नुहुन्छ, र अहिले वर्तमान सरकारले भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखी काम अगाडि बढ्ने गरी लक्ष्य राखेको छ। अब यसलाई निरन्तरता दिने हो। 77 जिल्लामा 753 पालिकामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी अब जुन क्याटेगोरीमा
11: तपाईँको आशय चाहिँ जुन 12.5 लाख जति अथवा त्योभन्दा बढी निवेदन परेका छन् जसमा चाहिँ अव्यवस्थित बसोबासीहरू पनि छन्, उहाँहरूले क्रमशः दिन उचित लागेमा, सरकारले ठानेमा अथवा त्यो मापदण्ड पुरा भएमा उहाँहरूले क्रमशः जग्गा धनी पूर्जा प्राप्त गर्दै जानुहुन्छ भन्ने हो?
12: हजुर हो। पहिलो चरणमा हामीले प्रत्येक निवेदनहरूलाई चाहिँ हामीले प्रमाणीकरण गर्छौँ र भूमिहीनको क्याटेगोरीमा प्रमाणीकरण भएका परिवारलाई चाहिँ सम्भव भएसम्म उहाँहरू बसोबास गरेकै स्थानमा, नभए उपयुक्त स्थानमा खोज गरी उहाँहरूलाई जग्गा उपलब्ध गराइन्छ भने, अब यसो बसोबासीहरूको केसमा चाहिँ कानुनले वर्जित गरेका ठाउँ बाहेक दिन मिल्ने भनिएका जग्गाहरूमा चाहिँ अब राजस्वली उहाँहरूको व्यवस्थापन गर्न सक्ने गरी कानुनी व्यवस्था छ, त्यो कामलाई अगाडि बढाइन्छ।
11: भट्टजी, तपाईँको हिसाबले चाहिँ जुन 12.5 लाख निवेदनहरू छन्, ती सबै निवेदनहरूको छिनोफानो हुनको लागि कति समय लाग्ने देखिन्छ अहिले तपाईँहरूले गरिराख्नु भएको पहल अनुसार?
12: अहिलेको हाम्रो लक्ष्य 500 दिनको लागि हो अहिलेको लक्ष्य, तर अब कहिलेकाहीँ कतिपय जग्गाहरू चाहिँ कानुनी जटिलताको कारणले गर्दा लक्ष्य प्राप्ति गर्न सकिँदैन। तथापि अहिलेको हाम्रो अभियान चाहिँ वर्तमान सरकार गठन भएको 500 दिन भित्रै चाहिँ यी सबै आवेदनहरूको सम्बोधन गर्ने हाम्रो प्रयास हुन्छ।
11: अहिलेसम्म जति पनि पहलहरू भए ती चाहिँ अब असफल जस्ता अथवा अपूर्ण जस्ता देखिएका थिए, यो तपाईँले भने चाहिँ 500 दिनभित्र चाहिँ त्यो समाधान हुन्छ भन्ने आधार चाहिँ के त?
12: विगतमा हामीले चाहिँ जे जति कानुनी अडचनहरू अनुभव गरेका थियौँ ती अडचनहरू समाधान गर्ने प्रयास भइराखेको छ। त्यसै गरी अब यो प्रमाणीकरण लगायतको विषयमा अब अहिले हामीसँग यो हाम्रो जुन भू सूचना प्रणाली छ त्यो प्रणाली पनि पूर्ण रूपमा देशभर चाहिँ लागू भइसकेको अवस्था भएको हुनाले हामीलाई प्रमाणीकरण गर्न पनि सहज हुने अपेक्षा राखेका छौँ र यसबाट चाहिँ हामीले सोचेकै समयमा लक्ष्य प्राप्ति गर्छौँ भन्ने अहिलेको चाहिँ हाम्रो आशा छ।
11: अब अर्को चाहिँ एकातिर तपाईँहरूले समस्या समाधान गर्न खोजे जस्तो पनि देखिन्छ अथवा
15: अहिलेको सरकारले त्यो बल लिइराखेका जस्तो पनि देखिन्छ तर अर्कातिर चाहिँ काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्बासी परिवारहरूलाई त्यहाँबाट पनि बाहिर पठाउन खोजे जस्तो देखिन्छ उहाँहरूको गुनासो पनि बाहिर आइराखेका देखिन्छ यो सरकारको दुई थरीको व्यवहार चाहिँ किन अहिले कि यी दुईटा अलग अलग कुरा हुन्
12: अब यस्तो छ उहाँहरूको व्यवस्थापनको लागि अब यहाँले पक्कै पनि सञ्चार माध्यमबाट जानकारी पाइसक्नु भएको होला उहाँहरूको व्यवस्थापनका लागि पनि निश्चित उहाँहरूलाई सहयोग रकम उपलब्ध गराउने गरी काम भइराखेको छ र उहाँलाई तुरन्तै प्राथमिकता साथ सम्बन्धित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने गरी पनि काम भइराखेको छ काठमाडौँ उपत्यकाहरूमा यो हाम्रो साविकको सहरी विकास मन्त्रालय मार्फत चाहिँ व्यवस्थापनको काम अगाडि बढिराखेको छ र पछि जग्गा उपलब्ध गराउने कुरालाई चाहिँ नि क्रमशः चाहिँ यसलाई प्राथमिकता साथ अगाडि बढाइन्छ
15: तपाईँले केही कानुनी चुनौतीहरू छन् तिनीहरूलाई पनि चिर्न खोजिएको छ भनेर भन्नुभयो अनि कतिपय चाहिँ अब यो प्रमाणीकरण लगायतका मापदण्डमा पर्ने हो कि होइन भनेर छुट्याउने विधिमा पनि अलिकति लामो प्रक्रिया लागेको जस्तो देखिन्छ यी बाहेक चाहिँ के चुनौतीहरू तपाईँहरूले सामना गरिराख्नु भएको छ यो समाधानको तर्फ
12: विगतको भन्दा हामीले अलिकति यो समयावधिलाई घटाएका छौँ अब हाम्रो चुनौती भनेको चाहिँ कतिपय यो अव्यवस्थित बसोबासीहरू चाहिँ कानुनले वर्जित गरेका जग्गाहरूमा पनि उहाँहरूको अव्यवस्थित बसोबास छ त्यस्ता ठाउँमा अब जग्गा दिन नसकिने अवस्था हुनसक्छ त्यसैले तिनै चुनौतीहरू हुन् अब यो काम गर्दै जाँदाखेरि उहाँहरूको बसाइको प्रकृति अब हामीले चाहिँ पहिला उहाँहरू अव्यवस्थित बसोबासी अथवा कुन क्याटेगोरीमा निवेदन दिनुभएको छ त्यो अनुसार प्रमाणीकरण गरेर अनि बल्ल उहाँहरू प्रमाणीकरण भइसके पश्चात उहाँहरू अहिले चाहिँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हामी नापजाँच गर्छौँ त्यसपछि चाहिँ अब यो हाम्रो भूमि सम्बन्धी ऐनले चाहिँ यो ठाउँमा जग्गा दिन मिल्ने यस्तोमा नमिल्ने भनेर चाहिँ उल्लेख गरेको छ त्यो अनुसारको चाहिँ जग्गा दिन नमिल्ने भन्ने लेखिएको उल्लेख भएको ठाउँमा छ भने त्यस्तो ठाउँमा केही चुनौतीहरू देखा पर्न सक्छन् भन्ने अहिलेको आकलन हो
15: भनेको विगतको पहलको तुलनामा अहिलेको पहलले दीर्घकालीन समाधान दिन्छ भन्ने तपाईँको तर्क
12: हाम्रो प्रयास चाहिँ दीर्घकालीन समाधान नै गर्ने गरी अगाडि बढ्ने नै छ अहिले
11: उनी थिए भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट अब अर्को प्रसङ्ग कतिपय सरकारी कागजात सार्वजनिक रूपमा बाहिरिएको पाइएपछि तिनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कामकाजका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो डिजिटल सुरक्षा र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने उद्देश्यले कडाई गर्न खोजिएको अधिकारीहरूले बताएका छन् एक रिपोर्ट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार आधिकारिक रूपमा सार्वजनिक नगरिएका केही सरकारी कागजात सामाजिक सञ्जालमा अपलोड भएको पाइएपछि यस्तो निर्देशन जारी गर्नु परेको हो सरकारी कार्यालयहरूमा दैनिक सयौंको संख्यामा कागजातहरू स्क्यान हुने गरेका छन् राज्यका नीतिगत निर्णय गोप्य टिप्पणी तथा अन्य संवेदनशील दस्तावेज डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर चुनौती भएको उक्त कार्यालयको ठम्याइ छ खास गरी कतिपय निशुल्क एपहरूले चुनौती बढाएका प्रवक्ता अर्यालले बताए
16: सबै एप्सहरूमा होइन पेड भर्जनमा होइन अरू एप्सहरूमा हेर्दै जाँदाखेरि कतिपय अब बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि चिठी पत्रहरू पनि सामाजिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि कहीँ कतै कुनै त्यस्ता पी एप्सहरूको प्रयोगले गर्दाखेरि त्यसको कारणले आयो कि भन्ने छ त्यो भएको कारणले हामीले त्यसलाई चाहिँ अब निरुत्साहित गर्नलाई रोकेको
11: मोबाइलमा सहजै डाउनलोड गर्न सकिने कतिपय निशुल्क स्क्यानिङ एप प्रयोग गर्दा स्क्यान गरिएका कागजात अनधिकृत व्यक्ति वा समूहको पहुँचमा पुग्ने जोखिम रहने साइबर सुरक्षा मामिलाका जानकारहरू बताउँछन् साइबर सुरक्षा विज्ञ सन्तोष शर्मा यस्ता एपको प्रयोग निरुत्साहित गर्नु सकारात्मक कदम भए पनि त्यसको सुरक्षित विकल्प समेत उपलब्ध गराउनु अझ प्रभावकारी हुने बताउँछन्
17: थर्ड पार्टी युज नगरेकै राम्रो आजकल त्यति गाह्रो पनि छैन एआईले गर्दाखेरि चाहिँ एउटा कुनै बनाइदिएर गभर्मेन्ट एप्रुभ टुलहरू बनाइदियो भने बेस्ट हुन सक्छ आफ्नै लोकल मोडल अथवा पेड सर्भिसहरू युज गर्यो भने त्यो त्यही नै बस्छ नि त डाटा बाहिर नजाने प्रोभिजन पनि गर्न सकिन्छ तर त्यो मोस्टली पेडमा मात्र पोसिबल छ सेयरमा चाहिँ त्यति धेरै सेक्युरिटी प्रोभिजन हुँदैन जसले पनि लिङ्क पायो भने हेर्न मिल्ने चाहिँ हुन सक्छ
11: यद्यपि सरकारले निशुल्क स्क्यानिङ एपलाई प्रतिस्थापन गर्नु छुट्टै आधिकारिक एप भने विकास गरेको छैन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता अर्याल भन्छन्
16: भनेको हामीले जस्तै अरू मल्टिफङ्सन प्रिन्टरहरूमा त्यो अभाइलेबल छँदैछ होइन अथवा मोबाइलमा पनि त्यसलाई कुनै एप्सबाट स्क्यानिङ गर्नुको सट्टा मोबाइलमा फोटो खिचेर त्यसलाई चाहिँ पिडिएफमा रूपान्तरण गरेर गर्न सकिन्छ
11: प्रधानमन्त्रीको कार्यालयले उक्त निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्न पनि भनेको छ अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। रुसी सेनाले गैराती युक्रेनको राजधानी किएभमा गरेको ठुलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा 20 जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। यो हमलालाई किएभका मेयरले युक्रेनी राजधानीमा भएको सबैभन्दा ठुलो भनी व्याख्या। मस्कोले रुसी पूर्वाधारमा भएको आक्रमणको बदला स्वरूप आफ्नो सेनाले सैन्य केन्द्रहरूमा प्रहार गरेको बताएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
14: किएव सहरका मेयर भिटाली क्लिचकोले हमलामा लगभग 90 जना घाइते भएका बताएका छन्। उनले हमलाबाट प्रभावित भएका ठाउँहरू मध्ये एउटा एम्बुलेन्स केन्द्र पनि रहेको बताए। उनले शुक्रबार शोक मनाउने घोषणा गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टा पछि नै सहरभरि भएका हमलाहरूले भवनहरू हल्लाएपछि वरपरका धेरै बस्तीहरू खाली गराइएको थियो। हताहत हुनेहरूमा ठूलो संख्यामा बालबालिकाहरू पनि रहेको किएभको सैन्य प्रशासनका प्रमुखले बताएका छन्। उनकै शब्दमा शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निशाना बनाएको र गैर सैनिकहरूको ज्यान लिइरहेको बताएका छन्। रुसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जवाफमा ऊर्जा उत्पादन केन्द्रहरूलाई निशाना बनाएको दावी गरेको छ। अमेरिकाबाट प्रत्यक्ष सैन्य सहायता लगभग बन्द भइसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र स्वदेशमै उत्पादन गर्न अनुमति दिन वाशिङटनसँग आग्रह गरेका छन्।
11: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
18: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
19: अहिले रातिको 9 बज्यो।

0: मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
1: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
2: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी। मानसिक समस्याबाट बच्ने उपायहरू
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिउँ।
3: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
2: मादक पदार्थ र लागु औषध सेवन नगरौँ।
3: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
2: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्तापूर्व।
8: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
9: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
10: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
8: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
11: सर्जरी सम्बन्धी सेवा,
8: हाड जोडी सम्बन्धी सेवा,
11: स्त्री तथा प्रसूति रोग सेवा,
8: बाल रोग सेवा,
11: न्यूरो सर्जरी सेवा,
8: न्यूरो साइकेट्रिक सेवा,
11: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
10: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
12: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
13: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
14: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
16: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप।
17: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
18: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ़ फोन नम्बर 056-598-833 र 598-834।
19: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम। विजय एफएम समुदायको आवाज।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
4: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
3: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
5: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 उपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: FM 101.9
1: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
9: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
10: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
9: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन?
10: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
9: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
10: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
15: नरबहादुर मुक्मी मगर, अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट 3 ढोडेनी।
16: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
17: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
16: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
18: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
12: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
19: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
19: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
19: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
0: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
20: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
21: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
22: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
23: सर्जरी सम्बन्धी सेवा,
22: हाड जोडी सम्बन्धी सेवा,
23: स्त्री तथा प्रसूति रोग सेवा,
22: बाल रोग सेवा,
23: न्यूरो सर्जरी सेवा,
22: न्यूरो साइकेट्रिक सेवा,
23: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
21: थप जानकारीको लागि सम्पर्क एमपीआई नयाँ सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
24: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
25: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
26: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
25: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
27: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
28: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
29: मोबाइल 9851129163, 9855774503 र 9851184503।
28: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको गाउँ गाउँमा सुन्तला कागतीका बिरुवा वितरण किसानमा पलायो नयाँ आशा शीर्षकको शुभ समाचार।
1: कुनै समय वैदेशिक रोजगारी र बसाई सराईका कारण गाउँका बारी बाँझिन थालेको नुवाकोटका धेरै बस्तीमा यति बेला फेरि हरियाली फर्काउने प्रयास भइरहेको छ। घर आँगन कान्ला र पाखो जमिनमा सुन्तला र कागतीका बिरुवा रोप्ने उत्साह बढ्दै जाँदा स्थानीय किसानहरू पनि भविष्यमा आमदानीको नयाँ आधार बन्ने आशामा छन्। यही उद्देश्यका साथ वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डेले सञ्चालन गर्दै आएको हरियो नुवाकोट अभियान अहिले जिल्लाभर फैलिएको छ। 38 वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय पाण्डेले आफ्नो गृह जिल्ला नुवाकोटलाई फलफूल उत्पादनको प्रमुख केन्द्र बनाउने दीर्घकालीन सोचका साथ विगत 2 वर्षदेखि 12 स्थानीय तहमा कागती र सुन्तलाका बिरुवा वितरण अभियानलाई तीव्रता दिनुभएको हो। अभियान अन्तर्गत चालु आर्थिक वर्षका लागि जिल्लाभरबाट 3,240 कागती र 28,175 सुन्तलाका बिरुवा गरी जम्मा 31,415 बिरुवाको माग सङ्कलन भएको थियो, जसमध्ये हालसम्म किसपाङ र ग्यागङ गाउँपालिकामा गरी 14,465 बिरुवा वितरण भइसकेको छ भने अन्य स्थानीय तहमा पनि चरणबद्ध रूपमा वितरण भइरहेको पाण्डेले जानकारी दिनुभयो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।

0: चेल्सी लाइफ्स गुड
1: यो नेपाली रेडियो
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने भर्ष अघि सारेकोमा मधेस केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले बिहिबार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलसँगै भेटेर सरकारले प्रदेश सभा खारेजीको प्रस्ताव औपचारिक रूपमा अघि बढाए प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा के हो भन्ने प्रश्न पार्नुपर्ने माग मधेसवादी दलका नेताहरूको छ। संघीयताका लागि मधेस तराईमा ठूला आन्दोलन गरेका यी दलहरूले राष्ट्रपाको त्यो प्रस्ताव स्थगित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। सैद्धान्तिक रूपमा प्रदेशको पुनर्संरचना गर्ने विषयमा सहमत हुन सकिए पनि प्रदेशसभा खारेजले संघीयता नै कमजोर बनाउने जसपा नेपाल जनमत र नागरिक उन्मुक्ति पार्टीको भनाइ छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र प्रदेश व्यवस्था र समावेशितामा प्रहार भए प्रतिवाद गर्ने बताएका छन्। उनले संघीयता संयौं मधेसी जनताको बलिदानीबाट प्राप्त उपलब्धि भएको भन्दै प्रदेश सभा बिना संघीयता हुनै नसक्ने बताएका छन्। अध्यक्ष यादवले राष्ट्रपा महाधिवेशनमा आएको प्रस्ताव सरकारको नभएकाले अब सरकारको निर्णय महत्वपूर्ण हुने बताएका छन्। त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री शाहले चुनावी सभाका बेला जनकपुरमा दिएको अभिव्यक्ति विरूद्ध महाधिवेशनमा प्रस्ताव आउनु राजनैतिक बेइमानी भएको बताएका छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रदेशका मोडलबारे छलफल गर्न सकिएला तर ठूलो आन्दोलन बलिदान र त्यागबाट आएको संघीयता र प्रदेशसभा खारेजीबारे सोच्न पनि सकिन्न उनले भनेका छन्। सरकारले औपचारिक रूपमा प्रस्ताव अघि बढाए प्रतिवाद गर्ने उनीहरूको चेतावनी रहेको छ। प्रदेशसभा खारेजीको प्रस्ताव विरूद्ध एकजुट हुँदै मधेसवादी दल शीर्षकमा कान्तिपुर दैनिकमा आज यो खबर छापिएको छ।
3: यसरी कर्मचारीहरूले हतार हतार जागिर छाड्नुको सबैभन्दा ठूलो कारण सरकारले ल्याउन लागेको नयाँ निजामती सेवा ऐन हो। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा यति बेला नयाँ किसिमको तरङ्ग पैदा भएको छ। देश चलाउने मुख्य खम्बा मानिने अनुभवी कर्मचारीहरू आफ्नो सेवा अवधि बाँकी छँदै धमाधम जागिर छाडेर बाहिरिन थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भए यता मात्रै निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको संख्या ह्वात्तै बढेको छ। पछिल्लो तीन महिनामा मात्रै 584 जना कर्मचारीले राजीनामा दिइसकेका छन्। राष्ट्रिय किताबखानाको तथ्याङ्क हेर्ने हो भने यो अवस्था निकै चिन्ताजनक देखिन्छ। राजीनामा दिनेहरूमा 6 सहसचिव र 17 उपसचिव जस्ता नीति निर्माण तहका उच्च कर्मचारीहरू समेत छन्। असार महिना लागेपछि त राजीनामा दिनेको लर्को नै लागेको छ। असार 1-15 गतेसम्म मात्रै 135 जना कर्मचारीको राजीनामा स्वीकृत भइसकेको छ। तथ्याङ्कलाई अझ गहिरेर हेर्दा यस आधा महिनामा अनिवार्य अवकाश र राजीनामा गरी कुल 119 जना कर्मचारी सेवाबाट बाहिरिएका छन्। काम गर्ने वातावरण नभएको गुनासो। सेवा सुविधा घट्ने डर मात्र होइन, काम गर्ने सहज वातावरण नहुनुलाई पनि राजीनामाको अर्को मुख्य कारण मानिएको छ। वर्तमान सरकारले मन्त्रालयको संख्या 22 घटाएर 18 झारेको छ। कर्मचारीको तलब 21% वृद्धि गर्ने, सातामा 2 बिदा दिने र महिनामा 2 तलब भुक्तानी गर्ने जस्ता राम्रा सुविधाहरू पनि ल्याएको छ। तर भविष्यको सेवा सुविधा सम्बन्धी अन्योलका कारण यी राम्रा कामले पनि कर्मचारीलाई रोक्न सकेको छैन। यसरी कर्मचारीहरूले हतार हतार जागिर छाड्नुको सबैभन्दा ठूलो कारण सरकारले ल्याउन लागेको नयाँ निजामती सेवा ऐन नै हो। संघीय निजामती सेवा विधेयक 2083 प्रारम्भिक मस्यौदामा राखिएका केही नयाँ नियमले कर्मचारीहरूमा ठूलो त्रास पैदा गरेको छ। विशेष गरी 30 सेवा अवधि वा 55 उमेर मध्ये जुन पहिले पूरा हुन्छ त्यसकै आधारमा अनिवार्य अवकाश दिने प्रस्तावले धेरैलाई झस्काएको छ। सिंहदरबारमा नयाँ निजामती ऐनको त्रास, धमाधम राजीनामा दिँदै सरकारी कर्मचारी शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: विद्यालय तहका विद्यार्थीमा मात्र केन्द्रित रहँदै आएको राष्ट्रिय सेवा दलको दायरा व्यापक रूपमा विस्तार गर्ने तयारीमा सरकार जुटेको छ। विशेष परिस्थिति, युद्ध वा आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सैन्य तालिम दिए राष्ट्रिय सेवामा खटाउन सकिने गरी सरकारले नयाँ विधेयक संघीय संसदमा दर्ता गरेको छ। केही दिन अघि प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक सदन

0: सरकारबाट पारित भए साबिकको राष्ट्रिय सेवा दल ऐन 2027 पूर्ण रूपमा प्रतिस्थापन गर्दै राष्ट्रिय सुरक्षा र सेवामा नागरिकलाई आकस्मिक रूपमा परिचालन गर्ने नयाँ बाटो प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट संसदमा दर्ता राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको उद्देश्य बदलिदो बाह्य र आन्तरिक सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु हो। विगतमा सीमित र परम्परागत भूमिकामा रहेको सेवा दललाई अब देशमा आइपर्ने विशेष संकटमा रणनीतिक मानव स्रोतका रूपमा उपयोग गर्ने सरकारको तयारी छ। विधेयकमा युद्ध, आन्तरिक द्वन्द्व, विपत्ति वा महामारी जस्ता विशेष परिस्थितिमा मन्त्री परिषदको निर्णय अनुसार नेपाली नागरिकलाई सैन्य तालिम दिएर परिचालन गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
1: राष्ट्र बैंकले तोकेकै क्षेत्रमा अत्याधिक खराब कर्जा शीर्षकमा कान्तिपुर दैनिकमा खबर लेखेको छ। नेपाल राष्ट्र बैंकले निश्चित प्रतिशत तोकेरै ऋण प्रवाह गर्नुपर्ने भनी बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका क्षेत्रमा प्रवाह भएको ऋणमा समस्या चुलिन थालेको छ। गत चैतसम्मको कुल खराब कर्जामध्ये कृषि र मत्स्यपालनको हिस्सा मात्र करिब 23.5% छ। जलविद्युत आयोजना लगायत निर्माण क्षेत्रको हिस्सा करिब 10.5% छ। खराब कर्जामा थोक तथा खुद्रा व्यापारको हिस्सा करिब 10% छ। तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे नियामक निकायको कार्यवाही भोग्नुपर्ने र ब्याङ्क तथा वित्तीय संस्थाले पनि कर्जाको गुणस्तर सम्बन्धमा आँखा चिम्लिने, अर्थतन्त्र चलायमान नहुँदा कृषिसँगै लघु, साना तथा मझौला उद्यमी सबैभन्दा छिटो प्रभावित हुने लगायतका कारण यस्तो भएको जानकार बताउँछन्। तोकिएको क्षेत्रमा खराब कर्जा धेरै हुनुका साथै उद्देश्य अनुसार नतिजा नआएपछि राष्ट्र ब्याङ्कले गत चैतमा ब्याङ्क तथा वित्तीय संस्थाले अनिवार्य कर्जा विस्तार गर्नुपर्ने क्षेत्रको दायरा परिमार्जन गरेको छ। यसमा यसअघि तोकिएका क्षेत्र अन्तर्गत कृषि, ऊर्जा र लघु, घरेलु तथा साना मझौला उद्यम व्यवसाय मात्र रहेकामा अहिले पर्यटन, सूचना तथा संचार प्रविधिमा आधारित उद्योग र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यात उद्योग पनि थपिएका छन्।
0: त्यस्तै राजस्वले नियमित सरकारी खर्च समेत धान्न नसकेपछि सरकारको ऋण वर्षेनी बढ्दै गएको छ। चालु आर्थिक वर्ष 2082-83 जेठसम्म सार्वजनिक ऋण करिब 3 खर्ब रुपियाँ थपिएको छ। सरकारले ऋण लिएर पुरानो ऋणको सावा ब्याज तिर्न नयाँ ऋण लिनुपर्ने बाध्यता छ। त्यसै गरी सरकारले ऋणबाट विकास खर्च बजेट खाता व्यवस्थापन गर्दै आएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको शुरूआतमा 26.74 अर्ब रुपियाँ रहेको सार्वजनिक ऋण जेठ मसान्तसम्म 2.87 अर्ब रुपियाँले बढेर 29.61 अर्ब रुपियाँ पुगेको छ। विनिमय दरमा आएको उतार चढ़ावबाट भएको नोक्सानी समेत जोडिएको ऋण नेपालको कुल गारास्थ उत्पादनको 44.87% बराबर पुगेको छ। सरकारले चालु आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्म 4.18 अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ। सोही अवधिमा सरकारले सार्वजनिक ऋणको सावा र ब्याज भुक्तानीमा 3.51 अर्ब रुपियाँ खर्च गरेको छ। सरकारको वित्तीय अवस्थाले ऋणमा निर्भरता बढ्दै गएको संकेत गरेको छ। पछिल्ला वर्षहरूमा राजस्व संकलन लक्ष्य अनुसार हुन सकेको छैन। चालु खर्च निरन्तर बढ़िरहेको छ। कर्मचारी तलब, सामाजिक सुरक्षा भत्ता, अनुदान र प्रशासनिक खर्च धान्नै सरकारलाई कठिन भइरहेको अवस्थामा विकास निर्माणका लागि आवश्यक स्रोत जुटाउन ऋण लिनुपर्ने बाध्यता बढेको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म 4.18 अर्ब रुपियाँ सार्वजनिक ऋण लिएर ऋणको सावा र ब्याज भुक्तानीमा 3.51 अर्ब खर्च भएको छ।
1: पूर्वाधारलाई गति दिन कानूनी आधार तयार हुँदै गोर्खापत्र खबर लेख्छ। सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधारहरू तयार गरिरहेको छ। पूर्वाधार निर्माण र विकास आयोजनाहरूमा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण, इन्फ्रास्ट्रक्चर ट्रिब्युनल तथा गठन आवधिक सहजीकरण ऐन लगायतका संरचना र कानूनी आधार तयार गर्दैछ। यी संरचनागत र कानूनी आधार नहुँदा ठेक्का सम्झौता भएर पनि लामो समय 10-15 वर्षदेखिसम्म काम सम्पन्न नहुने तथा आयोजनाको निर्माण लागत दोब्बर तेब्बरसम्म बढेर आउने समस्या समाधान गर्न यससँग सम्बन्धित विभिन्न मुद्दा मामिला छिटो फर्सोट गर्न पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अगाडि बढाइएको छ। त्यसै गरी सरकारले मुलुकका ठूला र राष्ट्रिय गौरवका पूर्वाधार आयोजनालाई तीव्र गतिमा अगाडि बढाउन दशकौंदेखि बाधक बनेका कानूनी तथा प्रक्रियागत झन्झट हटाउने उद्देश्यले भौतिक पूर्वाधार निर्माण सम्बन्धी आवधिक सहजीकरण ऐन ल्याउन लागेको छ।
0: सरकारले नेपालको संविधान र गणतन्त्र विरूद्धको कार्यलाई राज्य विरूद्धको कसुरका रूपमा परिभाषित गर्ने प्रस्ताव गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता संशोधनका लागि तयार पारेको विधेयकको मस्यौदामा राज्य विरूद्धको जघन्य कसुरका रूपमा परिभाषित गर्ने प्रक्रिया अघि बढ़ाएको हो। अपराध संहिताको दफा 49 हाल नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले मानिस, हातहतियार र खरखजना जम्मा गर्न, हतियार सहित सैनिक वा अर्थ सैनिक संगठन निर्माण गर्न नहुने उल्लेख छ। सार्वजनिक जानकारी र सुझावका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले सार्वजनिक गरेको विधेयकको मस्यौदामा राज्य विरूद्धको कसुरको परिभाषाभित्र संविधान र गणतन्त्र विरूद्धको गतिविधिलाई पनि समेट्न लागेको हो। कायम रहेको उक्त व्यवस्थामा मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा नेपालको संविधान वा लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा विद्रोह गर्ने, गराउने वा बल प्रयोग गर्ने शब्द थप गर्न प्रस्ताव गरेको हो, जसले नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्रको विरोध गर्ने कार्यलाई राज्य विरूद्धको जघन्य कसुरका रूपमा कानूनी मान्यता दिनेछ। यदि प्रस्ताव अनुसार कानून संशोधन भएमा संविधान र गणतन्त्रको विरोध गर्ने, राजनीतिक वा अन्य गतिविधि गर्नेलाई जन्मकैदको सजाय हुनेछ। प्रचलित कानून अनुसार जन्मकैदको सजाय 25 हुने व्यवस्था छ। संशोधन विधेयकमा क्षतिपूर्तिलाई सजायबाट झिक्ने प्रस्ताव गरिएको छ। हाल पीड़कले पीड़ितलाई दिने क्षतिपूर्तिलाई पनि सजायका रूपमा मान्यता दिँदै आएकोमा अब भने त्यसलाई उक्त सूचीबाट हटाउन प्रस्ताव गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र साईले उक्त संशोधन विधेयकको मस्यौदाप्रति आपत्ति जनाएका छन्। उनले संसदीय मामिला तथा कानून मन्त्रालयले संशोधन गर्न अघि बढाएको मस्यौदाप्रति विरोध जनाएका हुन्। संविधानले नागरिकलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, राजनीतिक बहुलवाद र स्वतन्त्रताको प्रत्याभूति गरेको भन्दै प्रस्तावित मस्यौदाले मौलिक हकमाथि प्रहार गर्ने उनले दावी गरेका छन्। त्यस्तै देश लोकतन्त्रको बाटो भएर अधिनायकवादतर्फ उन्मुख हुने पनि टिप्पणी गरिएको छ। संशोधन विधेयकको मस्यौदामा गरिएको व्यवस्थाले देश लोकतन्त्रको बाटो भएर अधिनायकवादतर्फ उन्मुख हुने रविन्द्र मिश्रको टिप्पणी छ। त्यस्तै पक्राउ अघि उपस्थितिको सूचना दिनुपर्ने व्यवस्था पनि सरकारले ल्याएको विधेयकमा गरिएको छ। व्यक्ति पक्राउ पूर्व सुन अनि थुनको अवधारणामा बहस भएको लामो समयपछि सरकारले मौजूद कानून संशोधन प्रक्रिया अघि बढाएको हो। बहुलवादलाई निस्तेज पार्न खोजिएको विपक्षीको आरोप, गणतन्त्र विरूद्धका गतिविधिमा 25 कैद सजाय प्रस्ताव शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
1: सरकारले बर्दियाबाट भूमिहीनलाई जग्गा वितरण कार्य शुरू गरेको छ। बर्दियाका 29 घर परिवार, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा वितरण गरेर सरकारले जग्गा वितरण कार्य शुरूआत गरेको हो। गडैयाताल गाउँपालिका 4 खैरेनीका 29 घर परिवारलाई जग्गा दिएर भूमि समस्या समाधान आयोगका अध्यक्षले बलभद्र बास्तोलाले जग्गा वितरण शुरू गर्नु भएको छ। वर्तमान सरकारको 100 कार्यसूचीमै केन्द्रित रहेर बर्दियाबाट जग्गा वितरण गर्न थालिएको हो। बर्दियाबाट शुरू भयो सुकुम्बासीलाई जग्गा वितरण शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको देशव्यापी आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 अनुसार सो वर्ष नेपालको कुल गारहस्थ उत्पादन जीडीपीमा आन्तरिक पर्यटनको योगदान 2.65% रहेको छ। यसले नेपालमा आन्तरिक पर्यटनको व्यापकता, सामाजिक महत्व तथा आर्थिक योगदानलाई तथ्याङ्कीय रूपमा पुष्टि गरेको कार्यालयले जनाएको छ।
1: वैदेशिक रोजगार विभागले म्यान पावर कम्पनीहरूको इजाजत पत्र नवीकरणका लागि आवेदन लिइरहेको छ। वैदेशिक रोजगार ऐन अनुसार असार मसान्तसम्म एक आर्थिक वर्षका लागि इजाजत पत्र नवीकरण दस्तुर 10,000 रूपियाँ लाग्ने व्यवस्था छ। त्यसपछि असोज मसान्तसम्म प्रत्येक महिनाका लागि थप 10,000 रूपियाँ विलम्ब दस्तुर लाग्ने व्यवस्था छ। असोज मसान्तसम्म पनि नवीकरण नभई म्यान पावर कम्पनी खारेजीमा पर्ने अवस्था छ। यता संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत 5 नेपाली युवाहरूले 30 मिलियन दिराम, करिब 1 अर्ब 23 करोड़को चिट्ठा प्राप्त गरेका छन्। दि युएई लटरी मार्फत चिट्ठा प्राप्त गर्नेमा गोर्खाका तैयब खान, पाल्पाका सन्दीप विक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रूपन्देहीका सुदीप न्यौपाने छन्।